0: धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभभरबाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 14 गते बिहिबार, ईस्वी सम्वत जुलाई 30 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज श्रावण कृष्ण पक्षको प्रतिपद तिथि साँझमा 8:39 त्यसपछि द्वितीय तिथि लाग्नेछ। नक्षत्रमा श्रवण साँझमा 6:02 त्यसपछि धनिष्ठा नक्षत्र लाग्नेछ। निष्कुम्बादी योगमा आयुष्मान 49:40 त्यसपछि सौभाग्य योग लाग्नेछ। कर्णमा बाल वा अहोरात्र रहनेछ। आनन्दादि योगमा आज ध्वज योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। आजको दिन मान 33:36 अर्थात 13:28 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:26 रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:53 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 7:31 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 5:48 रहेको छ। आज अन्तर्राष्ट्रिय मित्रता दिवस र अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आज जिम्मेवारी प्रति गम्भीरता बन्ने अवस्था रहनेछ। पेसागत क्षेत्रमा धैर्यपूर्वक काम गर्दा प्रगतिको गति क्रमशः अघि बढ्ने वातावरण बन्नेछ। घर परिवारसँग परामर्श गर्दै अघि बढ्दा योजना व्यवस्थित रूपमा पूरा हुने संकेत पनि रहेको छ। आर्थिक विषयमा सोच विचार सहित गरिएको निर्णयले स्थिरता कायम राख्ने आधार तयार हुनेछ। अध्ययन तथा ज्ञान वृद्धितर्फ ध्यान केन्द्रित हुँदा मनमा सन्तुष्टिको अनुभूति हुनेछ। विगतका अनुभवले आजको निर्णयलाई परिपक्व दिशातर्फ डोर्याउने भूमिका खेल्ने ग्रह गोचर रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज व्यावहारिक सोचलाई मजबुत बनाउने दिन रहेको छ। दैनिकीका काममा योजनाबद्ध ढंगले अघि बढाउँदा कार्य सम्पादन सहज हुनेछ। पेसा तथा व्यापारमा स्थिरता कायम राख्ने प्रयासले सकारात्मक परिणाम दिनेछ। परिवारसँग सहकार्य हुँदा वातावरण अझ आत्मीय र सहयोगी बन्ने देखिन्छ। आर्थिक व्यवस्थापनमा सावधानी अपनाउँदा दीर्घकालीन लाभको आधार तयार हुनेछ। सामाजिक भेटघाटले उपयोगी चिनजान विस्तार गराउने वातावरण तयार हुनेछ। अध्ययन तथा तालिमले सिप बढाउने अवसर प्रदान गर्नेछ। पारिवारिक यात्रा सम्बन्धी योजना बनाउन सकिने दिन पनि आज रहेको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज चन्द्रमाको प्रभावले व्यवहारमा गम्भीरता र सोचमा स्थिरता थपिने अवस्था रहनेछ। पेसागत क्षेत्रमा धैर्यका साथमा अघि बढ्दा उपलब्धि क्रमशः बढ्दै जानेछ। परिवारसँगको संवादले मनमा सन्तुलन कायम गराउने भूमिका खेल्नेछ। आर्थिक विषयमा व्यवहारिक सोच अपनाउँदा अनावश्यक खर्च नियन्त्रणमा रहनेछ। अध्ययन तथा लेखन कार्यमा ध्यान केन्द्रित हुँदा राम्रो परिणाम हात लाग्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढाउने गतिविधिमा संलग्न हुने अवसर प्राप्त हुनेछ। साथीभाइसँगको छलफलले नयाँ योजना जन्माउने वातावरण सृजना गर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज सम्बन्ध र जिम्मेवारी बीच सन्तुलन मिलाउन आवश्यक रहेको छ। पेसागत क्षेत्रमा सहकार्यको भावना बलियो हुँदा काम व्यवस्थित रूपमा सम्पन्न हुनेछ। परिवारसँगको संवादले आपसी विश्वासलाई अझ मजबुत बनाउनेछ। आर्थिक विषयमा संयमता अपनाउँदा भविष्यका योजना सुरक्षित रहनेछन्। सामाजिक क्षेत्रमा सम्मानजनक भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ। अध्ययन तथा ज्ञान वृद्धितर्फ रुचि बढ्दै जाने क्रम जारी रहनेछ। विवेकपूर्ण निर्णयले आजको दिन सन्तोषजनक रहने ग्रह गोचर रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज कामप्रति जिम्मेवारी बढ्दै जानेछ। पेसागत क्षेत्रमा अनुशासन कायम राख्दा प्रगतिको बाटो विस्तार हुँदै जानेछन्। परिवारसँगको सहकार्यले घरायसी वातावरण सन्तुलित र सहज बन्नेछ। आर्थिक विषयमा सावधानी अपनाउँदा अनावश्यक खर्च घट्नेछ। सामाजिक भेटघाटले सम्मान र प्रतिष्ठा बढाउने अवसर प्रदान गर्दछ। अध्ययन अथवा प्रशिक्षणले भविष्यका लागि नयाँ सम्भावनाको आधार तयार पार्दछ। साथीभाइसँग विचार आदान प्रदान हुँदा प्रेरणा प्राप्त हुने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज व्यवहारिक सोच र योजनाबद्ध प्रयासले काम व्यवस्थित रूपमा अघि बढ्नेछ। पेसागत क्षेत्रमा जिम्मेवारी पूरा गर्दा वरिष्ठ व्यक्तिबाट प्रशंसा मिल्नेछ। परिवारसँगको समझदारीले घरायसी वातावरण सुखद बनाउनेछ। आर्थिक विषयमा सोचेर गरिएको निर्णयले स्थिरता कायम राख्नेछ। अध्ययन तथा अनुसन्धानमा रुचि बढेर ज्ञान विस्तार हुने अवस्था रहनेछ। यात्राबाट उपयोगी अनुभव प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज सन्तुलित सोच र धैर्यपूर्वक काम गर्न आवश्यक रहेको छ। पेसागत क्षेत्रमा सहकारीको माध्यमबाट राम्रो परिणाम प्राप्त हुनेछ। परिवारसँग बिताएको समयले मानसिक शान्ति प्रदान गर्दछ। सामाजिक कार्यक्रममा सहभागिता हुँदा प्रतिष्ठा बन्ने वातावरण बन्नेछ। अध्ययन अथवा सृजनात्मक कार्यमा नयाँ प्रेरणा प्राप्त हुनेछ। साथीभाइसँगको संवादले योजनालाई स्पष्ट दिशा दिनेछ। स्वास्थ्यका विषयमा विश्रामलाई प्राथमिकता दिनु उपयुक्त रहनेछ। सकारात्मक दृष्टिकोणले आजको दिन सहज रूपमा बित्ने ग्रह गोचर रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले काम प्रति गम्भीरता र जिम्मेवारी बोध बढाउनेछ। पेसागत क्षेत्रमा अनुभवको प्रयोगले प्रगतिको मार्ग फराकिलो बनाउनेछ। परिवारसँगको सहयोगले चुनौतीपूर्ण काम पनि सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक विषयमा सोच विचार गरेर अघि बढ्दा लाभांश सुरक्षित हुनेछ। सामाजिक भेटघाटले नयाँ अवसरतर्फ ढोका खोल्ने वातावरण सिर्जना हुनेछ। स्वास्थ्यका विषयमा विश्राम र सन्तुलित आहार आवश्यक रहनेछ। धैर्य कायम राख्दा पनि दिन सहज रूपमा बित्ने ग्रह गोचर रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले व्यावहारिक सोच र योजनाबद्ध प्रयास आवश्यक रहेको छ। पेसागत क्षेत्रमा जिम्मेवारी बढेर कार्य व्यस्तता बढ्नेछ। परिवारसँगको संवादले सम्बन्धलाई अझ मजबुत बनाउनेछ। आर्थिक विषयमा सन्तुलित खर्च नीति अपनाउनु उपयोगी हुनेछ। सामाजिक क्षेत्रमा मान सम्मान प्राप्त हुने अवसर पनि रहेको छ। अध्ययन तथा सिप विकासमा ध्यान केन्द्रित गर्ने समय रहेको छ। साथीभाइसँगको भेटघाटले उत्साह थपिनेछ। तर स्वास्थ्यप्रति सचेत रहन आवश्यक रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज आत्मविश्वास र जिम्मेवारी बोध बलियो रूपमा प्रकट हुनेछ। पेसागत क्षेत्रमा तपाईँको प्रयासले उल्लेखनीय उपलब्धि दिलाउनेछ। परिवारसँगको सहकार्यले योजनाहरू सहज रूपमा अघि बढ्नेछन्। आर्थिक विषयमा सन्तुलित निर्णयले स्थिरता कायम राख्नेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्दै सम्मान प्राप्त हुनेछ। अध्ययन तथा ज्ञान विस्तारतर्फ रुचि बढ्ने ग्रह गोचर रहेको छ। यात्राबाट उपयोगी अनुभव प्राप्त हुनेछ। नियमित दिनचर्या पालना गर्दा निकै राम्रो हुनेछ भने सकारात्मक सोचले आजको दिन उत्साहपूर्ण रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले आत्मविश्लेषण र गहिरो सोच बढाउनेछ। पेसागत क्षेत्रमा शान्त र योजनाबद्ध प्रयासले राम्रो परिणाम दिनेछ। घर परिवारसँगको संवादले मनमा सन्तुलन कायम गराउनेछ। आर्थिक विषयमा सावधानी अपनाउँदा अनावश्यक जोखिमबाट बच्न सक्नुहुनेछ। सामाजिक भेटघाटले उपयोगी सम्बन्ध विस्तार गराउनेछ। यात्रा सम्बन्धी योजना मनमा आउनेछ। स्वास्थ्यका विषयमा पर्याप्त विश्राम आवश्यक रहनेछ। संयमता अपनाउँदा आजको दिन सहज रूपमा बित्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले जिम्मेवारी र सहकार्य प्रति ध्यान केन्द्रित गराउनेछ। पेसागत क्षेत्रमा समूह कार्यबाट राम्रो परिणाम प्राप्त हुनेछ। परिवारको सहयोगले घरायसी वातावरण सुखद रहनेछ। आर्थिक विषयमा सोचेर गरिएको निर्णय निकै लाभदायक रहने देखिएको छ। सामाजिक कार्यक्रममा सहभागिता जनाउँदा तपाईँको प्रतिष्ठा बढ्नेछ। अध्ययन तथा सृजनात्मक क्षेत्रमा प्रेरणा प्राप्त हुनेछ। साथीभाइसँग विचार आदान प्रदान हुँदा नयाँ योजना जन्मिनेछ। धैर्य र सकारात्मक सोचले आजको दिन सन्तोषजनक रूपमा अघि बढ्ने ग्रह गोचर रहेको छ। राशिफलबारे जानकारी सँगै अब लागौं आजको साइत शिखर यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। त्यसैले पश्चिम र दक्षिणमा गर्ने दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। त्यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:22 7:04 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 7:04 8:40 रोग बेला रहनेछ। बिहानमा 8:40 10:28 उद्योग बेला रहनेछ। बिहानमा 10:28 12:10 चर बेला रहनेछ। मध्याहमा 12:10 1:52 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:52 3:34 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गरेर छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:34 5:16 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 5:16 साँझमा 6:57 समय फेरि शुभ बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौ। साँझमा 6:57 8:16 रोग बेला रहनेछ। साँझमा 8:16 राति 9:34 उद्योग बेला रहनेछ। राति 9:34 10:52 चर बेला रहनेछ। राति 10:52 12:10 लाओ बेला रहनेछ। राति 12:10 1:28 अंग्रेजी बेला रहनेछ। राति 1:28 2:46 काल बेला रहनेछ। राति 2:46 4:04 शुभ बेला रहनेछ। राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि रोग बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, दिनमा 1:30 3 बजेसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

नयाँ सहकारी ऐन परामर्श विनय ल्याए स्वीकार्य नहुने महासंघको चेतावनी। विधान तोडफोडको आरोप पछि रासपामा दुई पक्ष बीच विवाद। सामाजिक सद्भावका लागि सर्वदलीय एकता आवश्यक भएको रासपा सभापति लामी छानेको भनाई। बालनको कर फिर्ता घोषणा अझै कार्यान्वयनमा आएन। अस्पतालहरूद्वारा धमाधम अतिरिक्त शुल्क असुली। अमेरिकासँग वार्ताको प्रस्ताव नगरेको इरानको दावी। लिग दुईमा नेदरल्याण्डसँग नेपाल 57 रनले पराजित। अब सुनौ पूरा समाचार। सरकार र नेपाल चिकित्सक संघ बीच बुधबार 5 बजे सहमति भएपछि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा जारी हड़ताल अन्त्य भएको छ। सहमतिसँगै असहन चिकित्सकहरूले मंगलबारदेखि संचालन गरेका विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् भने अस्पताल सेवा नियमित रूपमा संचालनमा आएको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारका घटनामा कार्यवाहीको माग गर्दै संघले ओपीडी लगायतका सेवा बन्द गरेर आन्दोलन गरेको थियो। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मी र तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्ने योजना तयार गर्ने र उपभोक्ता संरक्षण ऐन 2075 आवश्यक संशोधनका लागि 7 दिनभित्र कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएको छ। सरकार र चिकित्सक संघ बीचको सहमतिपछि देशभरका अस्पतालमा बिरामी उपचार सेवा पुनः नियमित भएको छ। सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित 9 वटा विधेयक संघीय संसदमा पेश गरेर स्वीकृति दिएको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन संशोधन सहित विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार संसदमा पेश गरिने विधेयकमा खानी तथा खनिज पदार्थ, संक्रमक रोग नियन्त्रण, राजधानी ऐन संशोधन, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण, बाल श्रम, आन्तरिक वायु सेवाको दायित्व, मेलमिलाप ऐन संशोधन तथा कर्मचारी संचय कोष ऐन संशोधन सम्बन्धी विधेयक रहेका छन्। मन्त्री परिषदले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिदेशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ। यस्तै समस्याग्रस्त सहकारी संस्थापन समितिको सदस्यमा सिन्धुलीका एड राज दाहाललाई मनोनयन गरिएको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 पनि स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएको संरचना वर्षायाममा सकिए लगत्तै हटाइने जनाएको छ। सम्बन्धित घरधन तथा संस्थाले दिएको प्रतिवेदन अनुसार हालसम्म संरचना नहटाएकाले अब प्रचलित कानून अनुसार महानगरपालिका आफैले हटाउने चेतावनी दिएको हो। महानगरपालिकाले बुधबार जारी गरेको ध्यानकर्षण पत्रमा अधेरी कुनादेखि फेवतालसम्म बग्ने करिब 8 किलोमिटर लामो फिर्के खोलाको खोलाघरभित्र पर्नेका संरचना हटाउने अभियान निरन्तर जारी रहेको उल्लेख गरेको छ। ठूला संरचनाका हकमा महानगरपालिका कार्यले सांकेतिक रूपमा हटाउने कार्य शुरू गरी बाँकी संरचना सम्बन्धित घरधनी तथा संस्थाले आफै हटाउने मौखिक प्रतिबद्धताका आधारमा निश्चित समय दिएको भए पनि हालसम्म कार्यान्वयन नभएको जनाएको छ। महानगरका अनुसार वर्षायामका कारण डोजर लगायत ठूला उपकरण परिचालन गर्न व्यावहारिक कठिनाई भएकाले अहिले संरचना हटाउने काम प्रभावित भएको हो। वर्षायाम समाप्त भएपछि पनि अतिक्रमित संरचना नहटाइए महानगरपालिकाले कारण बमोजी हटाउने स्पष्ट पारेको छ। महानगरपालिकाले यस विषयमा कुनै भ्रम वा दुविधा नराख्न सरकारवालालाई आग्रह गर्दै फिर्के खोलाको संरक्षण, विकास र सम्वर्धन मार्फत वातावरण मैत्री पोखरा निर्माण अभियानमा सहयोग गर्न सम्पूर्ण नगरवासीसँग अपील गरेको छ। पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने तथा आफूले भनेको होटेलमा लैजाने दवाब दिँदै हैरानी गर्ने 8 जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पोखराको बिरौटा क्षेत्रबाट 5 जना र हलनचोकबाट 3 जनालाई मंगलबार राति करिब 10:45 बजे सीआरबी टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार पक्राउ परेकाहरूकोले आकर्षक र सस्तो होटल मिलाइदिने भन्दै पर्यटक चढ़ेका सवारी साधन रोकेर बार्गेनिङ गर्ने, पछ्याउने तथा अनावश्यक दवाब सिर्जना गर्दै हैरानी दिने गरेका थिए। यस्तै गतिविधिका कारण उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पोखरामा यसअघि पनि यस्ता गतिविधि हुँदै आएको गुनासो व्यवसायहरूले गर्दै आएका छन्। विशेष गरी लेकसाइडका केही ठूला होटलबाट कमिशन लिएर केही व्यक्तिहरूले पृथ्वी राजमार्ग हुँदै पोखरा प्रवेश गर्ने गगनगौड़ा, पृथ्वी चोक तथा सिद्धार्थ राजमार्ग तर्फको छोरेपाटन र बिरटा जस्ता स्थानमा बसेर पर्यटक चढ़ेका सवारीलाई पछ्याउने, अन्य होटलतर्फ जान नदिने तथा आफूले भनेको होटलमै लैजान दवाब दिने गरेको आरोप लगाउँदै आएको छ। संघ पोखरा र पृथ्वी होटल व्यवसाय समितिले यस्ता गतिविधिको

0: निरन्तर विरोध गर्दै आएको छन्। होटल संघ पोखरा कार्यक्ष लक्ष्मण सुवेदीले पर्यटकलाई कुनै पनि बहानामा दुःख दिने वा हैरानी गर्ने व्यक्तिमाथि कड़ा कार्यवाही हुनुपर्ने बताउनुभयो। उहाँका अनुसार केही गलत व्यक्तिका कारण पर्यटनको राजधानी पोखराको छवि बिग्रन नदिन यस्ता गतिविधि तत्काल नियन्त्रण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले पर्यटकलाई स्वतन्त्र रूपमा घुम्न, सुरक्षित रूपमा बस्न र सेवालाई सक्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। पृथ्वी होटल व्यवसाय समिति कास्कीका पूर्व अध्यक्ष तथा होटल व्यवसाय महासंघ नेपाल गण्डकी प्रदेशका सचिव बालकृष्ण न्यूरेकले पनि प्रहरीको कार्यवाहीको स्वागत गरेका छन्। उनले पृथ्वी चोक र गगनगौड़ा क्षेत्रमा अझै पनि पर्यटकलाई छेक्ने र स्कटिङ गर्ने गतिविधि पूर्ण रूपमा नरोकिएको उल्लेख गर्दै पर्यटकलाई जबरजस्ती तान्ने वा होटलमा लैजाने कार्य गलत भएको बताउनुभयो। उहाँले गुणस्तरीय सेवा र सुविधा मार्फत पर्यटक आकर्षित गर्नुपर्ने उल्लेख गर्दै यस्ता अवांछित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानून अनुसार कार्यवाही हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। कास्की प्रहरीले लागू औषधको कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामबजार र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले भोजपुर घरबाई पोखरा 14 बस्ने 33 वर्षका मनोज कुमार मगाराती र हाल पोखरा मिलन टोल बस्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका घर भएका विश्वास पुनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट नगद 2,81,500 रूपियाँ र 23 ग्राम 93 मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद भएको कास्कीका प्रहरी प्रवक्ता वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। उनीहरूबाट कारोबारका लागि सम्पर्क गर्न प्रयोग गरिने 4 थान मोबाइल सेट पनि बरामद गरिएको छ। पक्राउ परेका दुवैजनालाई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। पछिल्लो समय लागू औषध नियन्त्रणमा कास्की प्रहरी र लागू औषध नियन्त्रण ब्यूरो सक्रिय भएका छन्। कास्कीको माछापुच्छे गाउँपालिका 1 करुवामा रहेको सुपर सेती जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाल सेनाले ब्यारेक पारी र पाइरोले बगाएको छ। गत साउन 6 र 7 गतेका लागि परेको अविरल वर्षाका कारण आयोजना स्थलमा रहेको प्रिफ्याब र उक्त जस्ताले बनेको 3 कोठे ब्यारेक भवन पूर्ण रूपमा क्षति भएको हो। उक्त घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभए पनि 15 जना नेपाली सेनाका कर्मचारीका लत्ता कपड़ा र व्यक्तिगत सामानहरू पूर्ण रूपमा पुरिएको र नष्ट भएका छन्। प्रहरी चौकी सार्दी खोलामा साउन 12 गते दिउँसो 3 गते घटनाबारे निवेदन प्राप्त भएको थियो। जानकारी पाउन साथ प्रहरी सहायक हवलदार टीकाराम गुरूङको कमाण्डमा 2 जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। टोलीले घटनास्थल पुगेर क्षतिको विस्तृत विवरण संकलन गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान र अपडेट अनुसार आयोजनाको सुरक्षाका लागि बनाइएको ढुङ्गा र जस्ताले छाएको 3 कोठे भवन बाढ़ीले गर्दा कामै नलाग्ने गरी क्षतिग्रस्त बनेको छ। भवनभित्र रहेका 15 जना स्टाफको सबै लत्ता कपड़ा र बन्दोबस्तीका सामान माटोले पुरिएका छन्। बाढ़ीले ब्यारेक क्षेत्रमा ठूलो मात्रामा लेदो र ढुङ्गा थुपारेको छ। साउन 6 र 7 गतेको भीषण वर्षाले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको थियो। विद्युत आयोजनाको सुरक्षार्थी खटिएको कर्मचारीहरूले प्रयोग गर्ने सबै सामग्री पुरिएपछि उनीहरूको बसाईमा समस्या परेको छ। प्रहरीले घटनाको मुचुल्का तयार गरी थप प्रक्रिया अगाडि बढ़ाइएको बताएको छ। बाढ़ी र पहिरोका कारण भौतिक संरचनामा क्षति पुगे भने समयमै सतर्कता अपनाएका कारण मानवीय स्थिति हुन नपाएको सुरक्षा स्रोतले जनाएको छ। प्रहरीले टोलीले घटनास्थलको संस्थागत निरीक्षण गरी क्षतिको एक पिन तथ्याङ्क संकलन गरेर फर्किएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ। पोखरा महानगरपालिकाको पोखरा प्रज्ञा प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरेको छ। नगर प्रमुख धनराज आचार्यले प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन्द प्रतीक्षा, उपकुलपतिमा तिलक पूर्जापूर्ण मगर र सदस्य सचिवमा जीवन दाहाललाई नियुक्ति गरेको छन्। त्यसै गरी प्रज्ञा परिषद सदस्यमा सृजन गुरूङ, हेमरा हरेराम जोजीजे, दिलीप गायक र प्रमिला ताम्राकार तुलाचन मनोनित हुनुभएको छ। प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल, कृष्ण प्रसाद गौतम, गमबहादुर परियार, ज्योति गुरूङ, नवराज अधिकारी, प्रेमराज अधिकारी, भास्कर दोष श्रेष्ठ, रविन्द्र मकाजु, रीता पवाहारी र शिवहरि ढुङ्गाना चयन भएका छन्। नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्दै नगर प्रमुख धनराज आचार्यले प्रतिष्ठान मार्फत पोखरा महानगरपालिकाको साहित्य, कला, संस्कृति, भाषा तथा समग्र प्राज्ञिक क्षेत्रको संरक्षण, सम्वर्धन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रतिष्ठानका गतिविधिलाई प्रभावकारी बनाउन कार्यालय व्यवस्थापन, कानूनी आधार र बजेटको व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो। उपप्रमुख मञ्जु देवी गुरूङले प्रतिष्ठानको सक्रियताले पोखराको साहित्य, कला, भाषा र संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै महानगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्ने बताउनुभयो। नवनियुक्त कुलपति सरस्वती लालचन्द प्रतीक्षाले आफूलाई दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै पोखरा प्रज्ञा प्रतिष्ठानलाई देशकै नमूना प्राज्ञिक संस्थाका रूपमा स्थापित गर्न आफूहरू समर्पित भएर लाग्ने बताउनुभयो। पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन 2076 दोस्रो संशोधन 2082 बमोजिम पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन गरेको हो। राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डीबी बस्नेतले सहकारी क्षेत्रसँग पर्याप्त परामर्श र समन्वय नगरी नयाँ सहकारी ऐन ल्याइए स्वीकार नहुने चेतावनी दिएका छन्। बागमती प्रदेश पथारी सहकारी संघ बागमती प्रस्कुनको सातौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले सहकारी सम्बन्धी अध्यादेश जारी गर्नु अघि सरकारवालासँग छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे। बस्नेतले अध्यादेश प्रति आपत्ति जनाउन भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव र सचिवसँग भेटवार्ता गरेको जनाएको थिए। अध्यादेश जारी गर्नु अघि सहकारी अभियानसँग परामर्श नगरिएको विषय उठाउँदा मन्त्रालयका कर्मचारीले समेत आफूहरूलाई पूर्व जानकारी नभएको जवाफ दिएको उनले बताए। नयाँ सहकारी ऐनको मसौदा तयार भइरहेको सूचना आफूहरूकोले पाएको उल्लेख गर्दै बस्नेतले सहकारी अभियानको राय सुझाव नलिए ऐन ल्याए स्वीकार नगर्ने स्पष्ट पारे। उनले सरकारले ल्याएको अध्यादेश प्रति महासंघको असहमति रहेको दोहोर्याउँदै सहकारी प्रबन्धन कोष सम्बन्धी ऐनमा भएका व्यवस्था कार्यान्वयन नभए कानूनी बाटो रोज्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। सुनौ उनको भनाई अवक्रममा जस्ताको तस्तै।
1: आफ्ना सदस्य संस्थाहरूलाई बचाउनको लागि ती संघहरूको लागि चाहिँ सरकारसँग लबिङ गरिरहेको छ। अब यसपटक आएको अध्यादेशको कुरा चाहिँ हामी पनि अचम्मित छौ। दुई दिन अगाडि मात्रै हामी मन्त्रालयमा पुगेर मन्त्रालयको सहसचिव सचिव उहाँहरू सबैसँग राखेर हामीले कुरा गर्यौं र तपाईँहरूले त्यो अध्यादेश ल्याउनुभन्दा अगाडि अभियानलाई किन सोध्नु भएन? हामीले यसलाई तपाईँहरूले ल्याएको अध्यादेशको प्रति हाम्रो चाहिँ विमती छ भन्ने कुरा तपाईँहरूले बुझ्नुपर्छ कि पर्दैन भन्ने कुराहरू हामीले राख्यौं र कर्मचारीको तर्फबाट हामीलाई के जवाब आयो भने हामीले पनि थाहा पाएनौं अभियानले जसका लागि लागू हुने हो उनीहरूलाई सोध्नु पर्थ्यो। अब आउने बेलासम्म पनि हामीलाई थाहा भएन भन्ने कुरा गर्नुभयो र ऐन अहिले ड्राफ्ट हुँदैछ भन्ने सुनेको छौँ नयाँ पुरै ऐन। त्यो कुरा चाहिँ हामीले थाहा नभइकन ऐन तपाईँहरूले ल्याउनुभयो भने त्यो चाहिँ हामी स्वीकार्ने र मान्ने पक्षमा छैनौँ भनेर भनेको छौँ। हाम्रो ठाउँमा आइपुग्ने बित्तिकै हामीले ड्राफ्ट गर्ने भन्या छ, सरकारले निर्णय गरेका छ, हाम्रो तर्फबाट काम सुरु भएको छैन। सचिवले भन्नुभयो हाम्रो तर्फबाट काम सुरु भएको छैन, त्यो बनेपछि हामी तपाईँहरूसँग राखेर अथवा बन्नुभन्दा अगाडि पनि त्यसमा चाहिँ हामी सहयोग गर्छौँ भनेर भन्नुभएको छ। र दोस्रो कुरा हामीले यो प्रवर्धन कोषको पैसा अब हाम्रो अभियानले जम्मै गर्न छोडिसक्यो, तपाईँहरूले यसलाई चाहिँ किन ऐनमा भएको कुरालाई कार्यान्वयन गर्नु भएन? अब तपाईँहरू यसलाई कार्यान्वयन गर्नुहुन्छ वा हामी अदालत जाउँ भन्ने कुरा हामी सोध्न गएका थियौँ। उहाँले पनि अहिले अब प्रवर्धन कोष विभागमा बस्ने भनेर भनेको छ भन्नु, रजिस्ट्रार साहबसँग पनि हामीले बसेर सँगसँगै कुरा गऱ्यौँ र रजिस्ट्रार साहबले यसलाई तुरन्तै कार्यान्वयनमा ल्याउनको लागि मेरो तर्फबाट त पहल हुन्छ तर कोष विभागमा बस्ने मात्रै भनेको छ, कोषको सञ्चालक समिति को हुने, यसलाई कसरी परिचालन गर्ने त्यो कुरा केही पनि नभए हुनाले म मन्त्रालयसँगै कुरा गर्छु भन्नुभएको छ।
0: अब बाँकी समाचार। नेपाल रेडको सोसाइटी नेहरू सहको संशोधित विधानले संस्थाको संरचनामा पार्टीका सदस्यलाई निषेध गरेको छ। नेहरू सह नेपाल रेडको सोसाइटीका तहगत सबै संरचना र आयोगहरूमा राजनीतिक दल वा तीसँग प्रत्यक्ष आबद्ध क्रियाशील व्यक्तिलाई निषेध गरिएको हो। राजनीतिक दलका भाती संस्थामा रहेका र मुलुकका सबै तहका शासकीय संरचनामा निर्वाचित जनप्रतिनिधि संलग्न भई पदाधिकारी तथा सदस्य पदमा आसीन व्यक्तिहरूलाई संस्थाको उम्मेद्वार हुन बन्देज गरिएको छ। रेड क्रसको पदीय जिम्मेवारीमा रहँदा रहँदै पनि यिनी कुनै राजनीतिक दलको समर्थन र प्रचार प्रसारमा लागेको पुष्टि भए तत्काल पदबाट निलम्बन हुने गरी निविधानमा व्यवस्था गरिएको छ। शासकीय स्वरूप अनुसार बनेको संस्थाको संरचनामा तीनै तहका एक व्यक्ति एक पदको नीति बनाइएको छ। रेडक्रसको सर्वोच्च निकाय आईएफआरसीको मोडल अनुसार संस्थाको संरचनामा रहनेको पदावधि चार वर्षको हुने गरी व्यवस्था गरिएको छ। संघीय समितिमा यसअघि रहेको 35 सदस्यीय समितिको व्यवस्थालाई हटाएर 15 पदस्थ पालिका शाखाको समिति 13 सदस्य हुने संशोधित विधानको व्यवस्था छ। हरेक संरचनामा कम्तीमा 33% महिला प्रतिनिधि हुने र नेतृत्वमा पनि हरेक दुई कार्यकाल पश्चात फरक लिंगबाट नेतृत्व चयन गर्ने विधाय बनाइएको छ। माथिल्लो तहको समितिमा रहेर कुनै पनि पदमा कार्यकाल पूरा गरेका पदाधिकारी र सदस्यले समान वा तल्लो तहको समितिका कुनै पनि पदमा उम्मेद्वार बन्न बन्देज गरिएको छ। संशोधित विधानमा विपन्न लोपोन्मुख र पिछड़िएका जाति अपाङ्गता र युवावर्ग आदिलाई सदस्यता शुल्कमा छूट दिन सकिने व्यवस्था गरिएको छ। रेडक्रस अभियान नेपाल रेडक्रसको अनुभव र अन्य सोसाइटीका राम्रा तथा नयाँ पक्षहरूको अध्ययन समेत गरी सबै संरचनाहरूलाई चुस्त दुरूस्त सरल र व्यावहारिक बनाउने प्रयास विधानमा गरिएको संस्थाका अध्यक्ष विशाल भण्डारीले जानकारी दिनुभएको छ। सुनसरीको देवागंज गाउँपालिका तीन कप्तानगंजमा भएको दुर्घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल जनप्रतिनिधि नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति सद्भाव र सामाजिक एकता कायम गर्न पाँच बुधे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। प्रतिबद्धतामा घटनापछि विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद हिंसा र हुलदंगा प्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवांछित गतिविधि रोक्न सबै पक्षले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै आक्रोश र प्रतिशोधको भावना भन्दा संयम विवेक र संवाद मार्फत समस्या समाधान गर्नुपर्नेमा जोड़ दिँदै सर्वसाधारणलाई पनि संयमित रहन आग्रह गरिएको छ। सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन आधिकारिक सूचना मात्र विश्वास गर्न र अफवाहको पछि नलाग्न पनि निर्णय मार्फत अनुरोध गरिएको छ। यस्तै घटनापछि भएका प्रदर्शन र भीड़भाड़मा किशोर तथा युवाहरूको सहभागिता देखाएको भन्दै अभिभावकलाई आफ्ना बालबालिकालाई अनावश्यक रूपमा बाहिर नपठाउन तथा उनीहरूलाई संयमित बनाउन विशेष आग्रह गरिएको छ। संयुक्त निर्णयमा घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको छ। उक्त निर्णय पत्रमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि स्थानीय तहका जनप्रतिनिधि नागरिक समाज उद्योग व्यवसाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको हस्ताक्षर गरेका छन्। पोखरा विश्वविद्यालय परिसरमा निर्माणधीन पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र तथा आवास गृह सम्बन्धमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर देवेन्द्र अधिकारी र पोखरा विश्वविद्यालयसँग आबद्ध शिक्षण संस्थाहरूको साझा संगठन पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघका पदाधिकारी बीच हालै छलफल सम्पन्न भएको छ। विक्रम सम्बत 2078 असोज 22 गते शिलान्यास गरिएको उक्त भवन निर्माण कार्य लामो समयदेखि अलपत्र गरिरहेको अवस्थामा भएको छलफलमा संघले निर्माण कार्यलाई शीघ्र अघि बढ़ाई यथाशीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। पोखरा विश्वविद्यालयको डी ब्लक क्षेत्रमा निर्माणधीन उक्त भवन चार तले आधुनिक पूर्वाधारयुक्त तथा 33 कोठा र सभा हल सहितको संविधा सम्पन्न संरचनाका रूपमा निर्माण गर्ने लक्ष्य राखिएको छ। प्रारम्भिक योजना अनुसार भवन निर्माण सम्पन्न गरी आवश्यक पूर्वाधार सहित 2 वर्षभित्र विश्वविद्यालयलाई पूर्ण रूपमा हस्तान्तरण गर्ने लक्ष्य तय गरिएको थियो। निर्माण कार्यमा भएको ढिलाइ अन्त्य गर्दै अन्य परियोजनालाई तीव्र गतिमा अघि बढ़ाउने विषयमा दुवै पक्षबीच सहमति भएको जनाएको छ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस का लागि आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढ़ेपछि राजधानी विभागले विद्युतीय राजधानी ई पासपोर्ट सेवा 2 शिफ्टमा सञ्चालन गर्ने भएको छ। राजधानी विभागले बुधबार सूचना जारी गर्दै साउन 14 गतेदेखि 22 गतेसम्म सेवा अवधि विस्तार गरी 2 शिफ्टमा राजधानी सेवा सञ्चालन गरिने जनाएको हो। विभागका अनुसार साउन 14 गतेदेखि 18 गतेसम्म पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन हुनेछ। यस्तै सार्वजनिक विधाका दिन शनिबार र आइतबार समेत बिहान 10 बजेदेखि बेलुकी 4 बजेसम्म विभागबाट सेवा प्रभाव गरिने विभागले जनाएको छ। गत हप्तादेखि विशेष गरी दक्षिण कोरियाको ईपीएस कार्यक्रमका लागि आवेदन दिने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढ़ेपछि सेवाग्राहीलाई सहज रूपमा राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा उपलब्ध विस्तार गरिएको विभागको भनाइ छ। राहदानी विभागले नेपाली नागरिकलाई सहज छिटो र प्रभावकारी सेवा प्रवाह गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि जनाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
2: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ?
3: कता हुनु नि? पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121750।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
8: काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: एकैछिनको विश्रामपछि खबर संगालोमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका केन्द्रीय समिति बैठकमा विधान संशोधन, महाधिवेशन व्यवस्थापन र पार्टी संचालनका विषयमा चर्को मतभेद देखिएको छ। केन्द्रीय सदस्य गणेश कार्कीले महाधिवेशनबाट अनुमोदित विधान तोडमोड गरी संसदीय दलको नेता हटाउन सक्ने व्यवस्था थपिएको आरोप लगाउँदै महामन्त्री विपिन आचार्यमाथि छानबिन गर्न माग गरेका छन्। कार्कीले महाधिवेशनले पारित नगरेको व्यवस्था विधानमा कसरी समावेश भयो भन्ने विषयमा छानबिन समिति गठन हुनुपर्ने बताउनुभयो। उहाँले पार्टीको विधि र महाधिवेशनको निर्णयको सम्मान हुनुपर्ने धारणा राख्नुभयो। उहाँको भनाईपछि केन्द्रीय सदस्य तथा सचेतक कान्ति शिखा भितालले महाधिवेशनमै विधि मिच्नेहरूले अहिले विधिको कुरा गर्न उचित नभएको टिप्पणी गर्नुभयो। उहाँले पार्टीभित्र गुटबन्दी नगर्न आग्रह गर्दै सबै नेता कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा कार्कीको भनाईलाई तोसीमा कार्की, रंजु दर्शना र पुकार बम लगायतले समर्थन गरेका थिए भने धितालको पक्षमा खगेन्द्र सुनार, समीक्षा बासकोटा लगायतले अभिएका थिए। दुवै पक्षले एकअर्काको गतिविधिमाथि छानबिनको माग गरेपछि सभापति रवि लामिन छानेले हस्ताक्षेप गर्दै आफ्नै परिवार सरहको केन्द्रीय सदस्य विरूद्ध छानबिन समिति बनाउन आफू तयार नरहेको बताए। आवश्यक परे आफै जिम्मेवारी लिन र सजाय भोग्न तयार रहेको उनको भनाई थियो। बैठकमा मन्त्रीहरूले नियमित रूपमा पार्टी केन्द्रमा ब्रिफिङ गर्नुपर्ने प्रस्तावमा पनि मतभेद देखिएको छ। एक पक्षले यसले सरकार र पार्टीबीच अनावश्यक द्वन्द बढ़ाउन सक्ने तर्क गरेको छ भने अर्को पक्षले नीतिगत समन्वयका लागि यस्तो व्यवस्था आवश्यक रहेको बताएको छ। महाधिवेशन व्यवस्थापन, सचिवालय विस्तार र पार्टी संचालनका लागि विषयमा पनि फरक फरक धारणा देखिएसँगै रासोपाभित्र आन्तरिक असन्तुष्टि सतहमा आएको नेताहरूले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामी छानेले मुलुकमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वास कायम राख्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा बताउनु भएको छ। बुधबार बसेको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै उहाँले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक आयोजना गरेको स्पष्ट पार्नुभयो। सरकारको समीक्षा गर्नभन्दा पनि समसामयिक घटनाक्रमबारे शीर्ष नेताबीच धारणा अनुभव र सुझाव आदान प्रदान गर्न बैठक केन्द्रित रहेको उहाँको भनाइ छ। लामिछानेले सरकारका तर्फबाट उप प्रधानमन्त्री तथा अर्थमन्त्री सोनी मुवागले बैठकमा सहभागी भएको उल्लेख गर्दै सरकार आफ्नो जिम्मेवारी अनुसार प्रशासनिक र सुरक्षा निकाय मार्फत आवश्यक काम गरिरहेको बताउनुभयो। सरकारसँग सम्बन्धित विषय सरकारले आफ्नै क्रिया प्रक्रियाबाट सम्बोधन गर्ने भएकाले अहिले नै दलहरूले सरकारलाई कुनै साझा निष्कर्ष सुनाउनु पर्ने अवस्था नरहेको उहाँको भनाइ थियो। नेपालमा संवेदनशील परिस्थितिमा राजनीतिक दलहरू एक ठाउँमा उभिएर साझा सन्देश दिने परम्परा रहेको उल्लेख गर्दै उहाँले त्यसलाई निरन्तरता दिनुपर्ने जोड़ दिनुभयो। लामिछानेले सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र एकता कायम राख्न राजनीतिक दल, सरकार र नागरिक समाजले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सामाजिक संवाद कायम राख्न सबै पक्षले समयमता अपनाउँदै साझा प्रयासलाई अघि बढ़ाउनुपर्ने आवश्यकता औलाउनु भएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मुलुकमा उत्पन्न संवेदनशील परिस्थितिमा सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर सबै राजनीतिक दल, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड़ दिनुभयो। थापाले संकटका बेला प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटघाट गर्नुपर्ने, सर्वदलीय बैठक बोलाउनुपर्ने तथा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयासको नेतृत्व गर्नुपर्ने बताउनुभयो। सबै राजनीतिक दललाई विश्वासकामा लिएर अघि बढ़नु नै सरकारको दायित्व भएको उहाँको भनाइ थियो। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजले वर्षदेखि आर्जन गरेको साझा सम्पत्ति भएकाले आवेग र उत्तेजनामा नाई संयम र संवाद मार्फत समस्या समाधान गर्नुपर्नेमा थापाले जोड़ दिनुभयो। कांग्रेसले पनि देशभर आफ्ना नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो। थापाले राष्ट्रपतिले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याउने पहल गरेको भन्दै सभापति रवि लामिछानेलाई धन्यवाद दिनुभयो। प्रभावित जिल्लामा सर्वदलीय संयन्त्रलाई थप सक्रिय बनाउन र सम्भावित संवेदनशील क्षेत्रमा घटना हुनुभन्दा पहिले नै संवाद र समन्वयका प्रयास गर्नुपर्ने उहाँको धारणा थियो। घटनाको छानबिन आवश्यक रहे पनि अहिलेको प्राथमिकता सामाजिक सद्भाव कायम राख्नु र सरकारसँग सहकार्य गर्नुभएको उल्लेख गर्दै उहाँले संकटका बेला सरकारले सबैलाई समेट्ने नेतृत्व प्रस्तुत गर्नुपर्नेमा जोड़ दिनुभयो। संसदीय सुनाई समिति संयुक्तले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिश भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले कार्की सहित निर्वाचन आयुक्त पदका लागि सिफारिश भएका अन्य दुईजनाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको हो। समिति सभापति बोधनारायण श्रेष्ठले संवैधानिक परिषदको 2083 असार 19 गतेको निर्णय अनुसार प्रमुख निर्वाचन आयुक्तमा नियुक्तका लागि सिफारिश गरेको मोरङका मानबहादुर कार्कीको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति संचालन नियमावली 2080 को नियम 2026 को उपनियम बमोजिम सर्वसम्मत अनुमोदन गरिएको जानकारी दिए। निर्वाचन आयुक्त पदमा सिफारिश भएका गुरूप्रसाद वाग्लेलाई पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ। समितिले संवैधानिक परिषदको निर्णय अनुसार वाग्लेलाई सिफारिश गरेको पदमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय गरेको हो। यसैगरी निर्वाचन आयुक्त पदका लागि सिफारिश भएका डाक्टर राजीव सुब्बा काठमाडौँको नाम पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ। उनको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली 2080 को नियम 26 को उपनियम 5 बमोजिम अनुमोदन गरिएको समितिले जनाएको छ। समितिले सुनाईका क्रममा प्रस्तावित पदाधिकारीहरूले प्रस्तुत गरेको कार्ययोजनालाई थप परिणाममुखी बनाउन निर्देशन समेत दिएको छ। अब आर्थिक समाचार। प्रधानमन्त्री बालेन्द्र शाह बालनले करेको कर फिर्ताको घोषणा अझै कार्यान्वयनमा आएको छैन। आर्थिक वर्ष 83-84 को बजेट मार्फत ल्याइएको स्वास्थ्य र शिक्षा क्षेत्रकामा 3% समता शुल्क फिर्ता लिने बालेनको घोषणा एक साता बित्दा समेत कार्यान्वयनमा आउन नसकेको हो। बालेनले अघिल्लो साता साउन 5 गते फेसबुकमा पोस्ट गर्दै कर फिर्ताको घोषणा गरेका थिए। त्यसको भोलिपल्ट बसेको मन्त्री परिषदको बैठकले ती करहरू फिर्ता लिने निर्णय गरेको औपचारिक जानकारी दिएको थियो। तर मन्त्री परिषदको निर्णय एक साता भित्ता पनि उक्त व्यवस्था कार्यान्वयनमा आउन नसकेको हो। उक्त व्यवस्था कार्यान्वयनका लागि मन्त्री परिषदको निर्णय नेपाल राजपत्रमा प्रकाशित नहुने सहितको आवश्यक प्रक्रिया पूरा हुनुपर्छ। त्यसका लागि सम्बन्धित मन्त्रालयका सचिवले सूचना प्रकाशनका लागि पठाउनु पर्छ। मुद्रण विभागले राजपत्रमा दुई प्रकारका सूचना जारी गर्ने गरेका छन्। नियमित अङ्क संख्या र अतिरिक्त अङ्क अरि नियमित अङ्क सोमबार र बिहिबार प्रकाशन हुन्छ भने अतिरिक्त अङ्क सूचना प्राप्त भए लगत्तै प्रकाशन हुने विभागकी सूचना अधिकारी विमला कोइरालाले बताउँछिन्। तर अहिलेसम्म उक्त निर्णयको सूचना नै पठाइएको छैन। विदेशको समाचार। इरानले पछिल्ला दुई सातामा अमेरिकासँग वार्ताका लागि कुनै अनुरोध नगरेको र रणनीतिक जाल मार्ग स्थित अब उमर्ज माथिको आफ्नो नियन्त्रण यथावत रहेको जनाएको छ। इरानका उपविदेश मन्त्री काजेम घरी बादीले इरानी टेलिभिजनसँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि इच्छुक रहेको दावी गरे भने वास्तविकता त्यस्तो नभएको बताए। उनका अनुसार पछिल्लो 16-17 दिनमा इरानले अमेरिकासँग वार्ताको कुनै औपचारिक प्रस्ताव पठाएको छैन। विश्वव्यापी तेल ढुवानीका कारण 5 मध्ये 1 भाग यस जल मार्ग हुँदै झुने भएकाले स्टेट अफ हुमर्ज अमेरिका इरान तनावको प्रमुख केन्द्र बनेको छ। घरी वादीले जलमार्ग पुरानै अवस्थामा फर्किए पनि त्यसले मात्रै इरानको रणनीतिक सफलता सुनिश्चित नहुने बताएको छ। अब खेलकुदको समाचार। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा लगातार चौथो हार बेहोरेको छ। बुधबार उट्रेचकमा भएको अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्डसँग 57 रनले पराजित हुँदै नेपालले 4 खेल गुमाएको हो। टस जितेर फिल्डिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई निर्धारित 50 ओभर 9 विकेटमा 225 रनमा सीमित गरेको थियो। जवाफमा नेपाल 48 ओभरमै 168 रनमा अल आउट भयो। नेदरल्यान्ड्सका कप्तान स्टक इडवार्ड्सले 57 र नोहत क्रोजले 70 रन बनाए। दुवैले 5 विकेटका लागि 115 रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलकोमा डोराएका थिए। नेपालका लागि करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै 10 ओभरमा 30 रन खर्चेर 4 विकेट लिए। दिपेन्द्र सिंह ऐरीले 2 तथा हेमन्त धामी र ललित आदर्शीले 1-1 विकेट लिए। ब्याटिङतर्फ नेपालका आरिफ शेखले सर्वाधिक 38 रन बनाए। कप्तान रोहित पौडेलले 26, करण केसीले 23 र आरिफ शेखले 18 रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। नेदरल्याण्ड्सका काइला काइनले 3 विकेट लिए भने लोगन भानविक रोई फोन भान डेर मर्वे र ज्याक लियोन क्याचेटले 2 विकेट लिए। यससँगै नेपालले नेदरल्याण्ड्स भ्रमणका 4 खेल गुमाएको छ। यसअघि 2 खेलमा नामिबिया र 1 खेलमा नेदरल्याण्डसँग पराजित भएको नेपालले लिग दुईमा दोस्रो पटक 4 खेल गुमाउँदै क्लिन स्विप हार बेहोरेको हो। विदेशी भूमिमा नेपालको यो लगातार 8 पराजय पनि हो। 32 खेलबाट 11 जित र 19 हारसहित नेपाल 22 अङ्कका साथ लिग दुई अङ्क तालिकाको 6 स्थानमा यथावत छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी बाहेकको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको निम्न चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ, जसको प्रभावले काल कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सारान्तया बादल लागेको छ। साथै मध्य प्रदेशमा आंशिक बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली प्रदेशका केही स्थान साथै सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सारान्तया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मध्य प्रदेश तथा बागमती लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर सारान्तया बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मध्य प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाड़ी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आलको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सरकार र चिकित्सक संघ बीचको सहमतिपछि देशभरका अस्पतालमा बिरामी उपचार सेवा पुनः सुचारू। फिर्के खोला अतिक्रमणका सबै संरचना वर्षायामपछि मात्रै हटाइने। पोखरा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, सरस्वती प्रतिष्ठा कुलपतिमा नियुक्त। पर्यटकलाई जबरजस्ती होटल लैजान खोज्ने आठजनालाई प्रहरीद्वारा कारवाही। माछापुच्छ्रीमा बाढी र पहिरोले सेनाको ब्यारेक क्षयमा पूर्ण क्षति। 15 जनाको लत्ता कपडा पुरियो। नेपाल रेडका सोसाइटीमा पार्टीका सदस्यलाई निषेध। विधान तोडमोडको आरोपपछि रासोपामा 2 पक्षी बीच विवाद। सामाजिक सद्भावका लागि सर्वदलीय एकता आवश्यक भएको राष्ट्रवादी लामी छानेको भनाइ। मुलुकमा उत्पन्न संवेदनशील परिस्थितिमा सरकारले नेतृत्वी भूमिका निर्वाह गर्नुपर्ने गगन थापाको छोड। बालेनको कर फिर्ता घोषणा अझै कार्यान्वयनमा आएन। अस्पतालहरूद्वारा धमाधम विद्युत शुल्क असुली। अमेरिकासँग वार्ताको प्रस्ताव नगरेको इरानको दावी। उर्वरकमाथि आक्रमण नियन्त्रण कायम रहेको स्पष्ट। लिग 2 मान्यताल्यान्डसँग नेपाल 57 रनले पराजित। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबर संगाल आउनेछ। हामीसँग सफलताको पाइलामा अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
8: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखराक महानगरपालिका 32 गगन गौडा।
9: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
9: अनि कहाँ छ छोरा यो पसल?
10: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
11: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
10: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ।
9: पोखरा 2 बिन्दवासिनी बस पार्क।
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
9: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
10: मोबाइल नम्बर 98460-59581,
9: 98165-15475।
12: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9507-32575।
3: हेलो
4: सुनिता
3: हजुर सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-57-9015।
9: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
10: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
9: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0615201179।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: यानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न नभुल्नु

0: 꿈만가.
1: 왈 버리고 가그로.

यादै टाढा पहाड़ी इलाकामा एकजना माली बस्दथे। उनलाई फूल बिरुवाहरूसँग अत्यन्त प्रेम थियो। मालीले अग्ला पहाड़हरूको बीच समथर भागमा धेरै मेहनत गरेर एउटा सुन्दर बगैचा बनाए। उनले बगैचामा थरी थरीका सुन्दर र सुगन्धित फूलहरू अनेक रुख बिरुवा हुर्काए। बगैचा हरा भरा बनाई राख्नका लागि मालीले निकै कड़ा परिश्रम गर्नु पर्थ्यो। पहाड़मा पानी त थिएन, त्यसैले उनले दुईवटा माटोका ठूलठूला गाग्राहरू खरिद गरे। ती गाग्राहरूलाई एउटा बलियो बाँसको दुई छेउमा बाँधिदिए डोरी लगाएर। हरेक बिहान आफ्नो काँधमा त्यो बाँसको दुवै छेउमा ती माटाका गाग्राहरू डोरीको सहायताले झुन्ड्याएर पहाड़बाट तल ओर्लिएर उपत्यकामा झरिरहेको झरनासम्म जान्थे। झरनाको पानी दुवैवटा गाग्रोमा फर्थे। काँधमा हालेर उनले पहाड़को कठिन उकालो चढ़थे। आफ्नो बगैचाका बिरुवाहरूमा पानी हाल्थे। यस काममा उनले हरेक दिन धेरै मेहनत गर्नु पर्दथ्यो। तर अग्लो पहाड़का बीचमा उनका बगैचाहरू हरेक बिरुवाहरू हरा भरा हुन्थे। यही नै उनको खुशी थियो। एक दिन उनी त्यही दुईतिर बाँसको छेउमा झुन्डिएका गाग्राहरूलाई बोकेर पहाड़को उकालो चढ्दै थिए।

गयो र बगैँचासम्म ल्याउँदा ल्याउँदै त्यस गाग्रोमा एकदमै कम पानी बच्दथ्यो। केही महिनासम्म यस्तै क्रम चलिरह्यो। एक दिन सधैँ गाग्रोले पीढमा प्वाल परेको गाग्रोसँग भन्यो, मलाई त तिमीमाथि दया लाग्छ, तिम्रो केही काम छैन, तिमी बेकारको भइसक्यौ, तिम्रो पानी पुरै बाटोमै खस्छ र तिमीले आफ्नो मालिकको पूरा सेवा गर्नै सक्दैनौ। सधैँ गाग्रोको अभिमानपूर्ण कुरा सुनेर पीढमा प्वाल परेको गाग्रो निकै दुखी भयो। अर्को बिहान गाग्रोलाई उदास देखेर मालीले गाग्रोसँग उसको उदासीनताको कारण सोधे। गाग्रोले दुखी मनले बोल्यो, मालिक, अब म बेकार भइसकेको छु, मेरो पीढमा प्वाल परिसकेको छ, जसले गर्दा ममा पानी अडिनै सक्दैन र तपाईँको सारा मेहनत व्यर्थ हुन जान्छ, अब मेरो केही उपयोगिता नै छैन। प्वाल परेको गाग्रोको यस्तो कुरा सुनेपछि मालीले मुस्कुराएर स्नेहपूर्वक गाग्रोमा हात राख्दै भने, मलाई राम्रोसँग थाहा छ तिमी भित्र प्वाल छ र तिमीमा पानी अडिन पाउँदैन, तर यो पनि सत्य कुरा हो, यस संसारमा कुनै पनि कुरा बेकारको छैन, कुनै पनि कुरा अनुपयोगी छैन, सबै उपयोग गर्न मिल्छ, तिमी पनि बेकारको होइनौ, हेर आज म तिमीलाई सबै कुरा बुझाउँछु। मालीले गाग्रोलाई त्यो ढुङ्गै ढुङ्गा भएको लामो बाटोतिर लिएर गए, जुन बाटो भएर उनले हरेक दिन झरनाबाट गाग्रोमा पानी भरेर बगैँचासम्म लिएर आउँथे। पुरै बाटोभरि एकातर्फ ससाना बिरुवाहरू उम्रिएका थिए र रंगी बिरंगी फूलहरू फुलिरहेका थिए। मालीले भने, हेर यही हो तिम्रो उपयोगिता, जब मैले थाहा पाए नि तिम्रो पीढमा प्वाल परेको छ र पानी चुहिरहेको छ, मैले बाटोको छेउमा फूलहरूको बिउ छरिदिएको थिएँ, हरेक दिन पुरै बाटोमा तिमी भित्रबाट चुहिएको पानीले बिउहरू अंकुरित भए र आज हेर त पुरै ढुङ्गाहरूको बाटो रंगी बिरंगी सुन्दर फूलहरूले सुगन्धित छ, यी फूलहरूबाट मौरीहरूले रस लिएर जाँदैछन्, म त पुरै बाटो हरा भरा भएकोमा तिमी प्रति आभारी छु।

मैले आफ्नो पुरै जीवनमा अरू चीजलाई पनि चिन्ने कोसिस गरे, तर म को हुँ यो जान्ने कोसिस मैले कहिल्यै गरिन। अरू सबैलाई चिन्ने कोसिस गरे, मेरा काकाको हुन्, मेरी काकीको हुन्, मेरा हजुरबाको हुन्, मेरी हजुरआमाको हुन्। उहाँहरू सबैलाई त चिन्ने कोसिस गर्नुभयो, आफ्ना साथीहरूलाई चिन्ने कोसिस गर्नुभयो। मैले आफ्नो साथीहरूलाई राम्रोसँग बुझेको छु, तर जब मेरो कुरा आउँछ म आफूलाई चिन्दिन, म स्वयं आफ्नो मित्र बन्न सकिन, आफैसँग नाता जोड्न सकिन। जुन बेला मैले आफूलाई हेरे त केवल कहाँ हेरे, कहाँ हेरे, ऐनामा हेरे, वास्तविकतामा हेर्न सकिन, केवल ऐनामा हेरे। तपाईले पनि स्वयं आफूलाई देख्नु भएको छ या फोटो जस्तै आफ्नो अनुहार केवल ऐनामा हेर्नु भएको छ?

तपाईको नाम के थियो जब तपाई आमाको गर्भमा हुनुहुन्थ्यो? तपाईको नाम के थियो जब तपाई जन्मनुभयो? के तपाई जीवित हुनुहुन्न थियो त्यो बेलामा? तपाईको जीवन त्यतिबेला सुरु भयो जब न्वारन भयो

त्यसभन्दा पहिला को थियो? जब भोक लाग्थ्यो भने रुन्थ्यो, जब भोक मेटिन्थ्यो अनि सन्तुष्ट हुन्थ्यो। को थियो? कता छ त्यो? को हो त्यो? र कसको अनुहार हेर्नुभयो तपाईँले? वास्तविकतामा हेर्न सकिन, केवल ऐनामा हेरे। जब कसैको निधन हुन्छ नि, यदि उसको घरमा मान सम्मान छ भने घरमा फोटो लगाउँछन्, जो छन् घरमा उनीहरूले फोटोलाई मात्र देख्दछन्, जीवित जागृतलाई देख्न सक्दैन, किनकि जीवित हुँदै उनीहरूले कहिले देखेका छैनन्। उनीहरूले त फोटोलाई मात्र हेर्छन्। यो तिम्रो हजुरबुवा हुनुहुन्थ्यो, यो तिम्रो बाजे हुनुहुन्थ्यो, कहिले देखेको छैन, फोटोलाई मात्र देखेका छन्। तपाईँले पनि स्वयं आफूलाई देख्नु भएको छ या फोटो जस्तै आफ्नो अनुहार केवल ऐनामा हेर्नु भएको छ?

यो अनुहार त फेरिरहन्छ। जसलाई तपाईँ भन्नुहुन्छ यो मेरो अनुहार हो, यही अनुहार त्यही हो। जब तपाईँ 7 वर्षको हुनुहुन्थ्यो, 8 वर्षको हुनुहुन्थ्यो, 10 वर्षको हुनुहुन्थ्यो, 12 वर्षको हुनुहुन्थ्यो, 20 वर्षको हुनुहुन्थ्यो, 30 वर्षको हुनुहुन्थ्यो, 40 वर्षको हुनुहुन्थ्यो, 50 को हुनुहुन्थ्यो, 60 वर्षको हुनुहुन्थ्यो, जसलाई भन्नुहुन्छ कि यो म हुँ, यो त बदलिरहन्छ।

एउटा समय थियो नि कपाल सबै कालो थियो कपाल पनि थियो कपाल कालो पनि थियो त्यस पश्चात बिस्तारै बिस्तारै जब उमेर बढ्दै जान्छ के हुन्छ भने जब तपाई जवान हुनुहुन्थ्यो त्यति बेला कपाल सबै यहाँ हुन्थ्यो टाउको माथि र जब उमेर बढ्दै जान्छ कपाल यहाँबाट हटेर अन्त सबैतिर जान थाल्छ जता पहिले थिएन त्यहाँ जान थाल्छ र बिस्तारै बिस्तारै फुल्न थाल्छ त्यस पश्चात फुलेर झर्न थाल्छ र अनुहार बदलिरहन्छ र एउटा समय थियो कि आफूलाई हेर्नका लागि तपाईँले चस्मा लगाउनु पर्दैन थियो र एउटा समय आउनेछ आफैलाई हेर्नका लागि चस्मा लगाउनु पर्नेछ यो त सबै कुरा बदलिरहन्छ यो त सबै चीज बदलिरहन्छ यो त प्रकृति हो शरीरको बदलिरहने

तर मैले तपाईलाई जे भन्दैछु त्यो यो भन्दैछु कि तपाई केवल शरीर मात्र होइन, केही अरू पनि हो। यो त केवल एउटा मन्दिर हो र यो मन्दिर भित्र बसेका छन् एक यस्ता भगवान जो निरन्तर रूपमा छन्, सदैव छन्, बिहान पनि छन्, साँझमा पनि छन्, तपाईँको दुःखको समयमा पनि छन्, तपाईँको सुखको समयमा पनि छन्। जब तपाईँ भ्रमित हुनुहुन्छ त्यति बेला पनि त्यहाँ प्रकाश छ, तपाईँ भित्र त्यहाँ प्रकाश छ। यस्तो उज्यालो छ, जब अँध्यारो हुन्छ त्यसपछि पनि भित्र उज्यालो छ।

त्यसैले तपाईको जीवनमा यी सम्भावनाहरू छन् कि तपाईले पनि आफ्नो जीवनलाई सफल बनाउन सक्नुहुन्छ। तपाई पनि आफ्नो जीवनमा ती परमानन्दको नाम होइन, हजुर नाम होइन, अनुभूति गर्न सक्नुहुन्छ। कुरा हो अनुभवको, मानिसले अनुभव गर्न आवश्यक छ। मानिस केवल शब्दमा मात्र सीमित रहन सक्दैन। सुन्नुहोस् मेरो कुरा, शब्द त ठिक छ तर मानिस शब्दमा मात्रै मानिस बाँच्न सक्दैन। करेला करेला करेला करेला करेला करेला करेला करेला करेला भनेर मुखमा करेला आउँदैन। यो कुरा अत्यन्तै नम्रतापूर्वक भन्दैछु। कतिपय मानिसहरू छन् जसले भगवानमा विश्वास राख्दछन्, पूजा गर्छन् भगवानको, प्रार्थना गर्छन् भगवानसँग, तर कहिले ती भगवानको अनुभूति पनि गर्नुभएको छ आफ्नो जीवनमा? भित्र वास्तविक अनुभव जसलाई भनिन्छ,

तपाईं भित्र तेरा साई तुझ में जो पुष्पन में वास कस्तूरी का मृग जो बन बन ढोले घास घास में खोजी रहेका छन् कि यो कस्तूरी को जुन बासना छ यो कुन घास बाट आइरहेको छ यो घास में छैन यो त तपाईं भित्र छ सबै संत महात्माहरूले यही नै भन्नु भएको छ कि जुन चीज को तपाईंलाई खोजी छ त्यो तपाईं भित्रै छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चीज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कका लागि 9855335394
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
4: हेलो
5: हजुर
4: सन्चै कस्तो छ हजुरलाई बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
3: बारिश त बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061587915
8: हेलो
9: हेलो क्रिस्पी सुन न घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ यी सम्पूर्ण सामान किन्न कता जाने होला
10: किन यताउता गर्नु पर्यो पोखरा 7 मासबारमा रहेको PST टेरर्समा जाऊ न त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि
11: सम्पर्क PST ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860309362 9560334 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ साथै होम डेलिभरीको पनि व्यवस्था छ सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
12: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828842020 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
11: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
11: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
12: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
11: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
12: सम्पर्क
0: सहारा इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 पर्स्याङ चोक फोन नंबर 061-574-668 मोबाइल नंबर 98-560-28104
11: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
8: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
5: गुरुकुल
1: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
1: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा। बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98161 62983, 98565855। सम्झनुहोस् है, बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
10: ए, यहाँ मैले नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँको अस्ति त केही चिन्तै हुँदैन।
12: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 0161 541 984 541 985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समय ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
10: मदन भण्डारी पाई साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झनेको छ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशाचित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज हामी छलफल गर्नेछौ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरिरहेका गतिविधिको विषयमा हामी कुराकानी गर्नेछौ। एक्यापले गरिरहेका संरक्षणको क्षेत्रमा गरिरहेको गतिविधिहरू, त्यस्तै जैविक विविधता, दिगो पर्यटन, त्यो सँगसँगै जलवायु परिवर्तन, स्थानीय समुदायको सहभागिता लगायतका विषयहरूलाई हामी सुन्ने कोशिश गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका आयोजना प्रमुख हुनुहुन्छ डाक्टर रविन करडिया हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौ। सर, यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। अहिले के छ सर, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले अहिले के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: यो अब विगतदेखि नै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, विशेष गरी अन्नपूर्ण संरक्षण क्षेत्रलाई व्यवस्थापन गर्दै आइराखेको छ र यो झन्डै हामी 40 वर्षको इतिहासमा प्रवेश गरिसकेका नै छौँ। अब यो खास 2049 सालमा जब अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गर्यो नेपाल सरकारले, त्यसदेखि नै एक्यापको रूपमा व्यवस्थापन हुँदै आइरहेको छ। यसको विशेष गरी स्थानीय समुदायद्वारा प्राकृतिक स्रोतको र यहाँको जैवविधताको संरक्षण गर्ने र त्यसपछि दिगो पर्यटनको रूपमा, विशेष गरी हामी अझ इको टुरिज्म भन्छौँ, पर्यटन मार्फत पर्यटन र स्थानीय समुदायको आय आर्जन गर्ने टेवा पुर्याउने काम चाहिँ समग्रमा गरिराखेको छ र यसलाई सहयोग हुने हिसाबले विभिन्न क्रियाकलापहरू चाहिँ हामी गर्छौँ, जस्तो वन संरक्षण, त्यसै गरी पर्यटन प्रबन्धन, वन संरक्षणभित्र पनि विशेष गरी वन व्यवस्थापन उपसमितिहरू हुनुहुन्छ र अहिले पछिल्लो समय अझै वनबाट पनि कसरी चाहिँ जीविकोपार्जनलाई टेवा पुर्याउन सकिन्छ, अलिकति अर्थतन्त्रलाई टेवा पुर्याउन सकिन्छ भन्ने हिसाबले, किनकि यत्रो 40 वर्षमा संरक्षण त भयो अनि समुदायको तर्फबाट हेर्दा हामीले के पायौँ भन्ने हिसाबले त्यो हिसाबले आय आर्जनका कार्यक्रमहरू पनि त्यसमा भइरहेका छन्।
0: भनेपछि त्यहाँ आम स्थानीय समुदायको चाहिँ प्रत्यक्ष सहभागिता पनि रहेको छ, प्रभावकारी छ।
1: यो कस्तो हो भने, यो सुरुवातदेखि नै हुन त यो अन्नपूर्ण संरक्षण क्षेत्र विश्वमै एउटा मोडल चाहिँ स्थानीय समुदायमा आधारित चाहिँ कम्युनिटी बेस्ड कन्जर्भेसन, समुदायमा आधारित त्यो संरक्षणको हिसाबले चाहिँ अगाडि बढिरहेको छ र यसैको सफल जुन सफलता प्राप्त गर्यो त्यही हिसाबले नेपाल सरकारले नेपालमा अरू 6 वटा संरक्षण क्षेत्रहरू पनि घोषणा गरेको छ र अन्नपूर्ण मनासु गौरी शङ्कर त अन्नपूर्णकै मोडलबाट चाहिँ यसको व्यवस्थापन हुँदै आइरहेको चाहिँ छ। यो बाहेक अन्तर्राष्ट्रिय रूपमा पनि यसको विकास यस्तो संरक्षणमा जानुपर्छ भन्ने चाहिँ छ र यसै गरी नेपालको पहिला निकुञ्ज मात्रै थियो, निकुञ्जले अलिकति केही वञ्चित गरे कि भनेर यही संरक्षण क्षेत्रको सिकाइबाट निकुञ्जको क्षेत्र वरिपरि पनि मध्यवर्ती क्षेत्रको चाहिँ विकास गरिरहेको चाहिँ छ र समग्रमा भन्दा संरक्षण क्षेत्र वास्तवमै समुदायमा आधारित मोडल हो जहाँ एक्यापले सहजकर्ताको मात्रै भूमिका चाहिँ गर्छ, मेन प्लेयर समुदाय हुनुहुन्छ। हामीले अब कानुनसम्मत हिसाबले समुदायको क्षमता अभिवृद्धि गर्ने त्यस्ता कामहरूलाई चाहिँ एक्यापले सहजीकरण गरिरहेको छ।
0: हजुर, स्थानीय समुदायमा आधारित मोडल भन्नुभयो, हुन पनि यो एउटा उत्कृष्ट मोडल पनि हो, पर्यटकीय हिसाबले गन्तव्यको पनि हो। त्यो पर्यटनको विषयमा पछि आउँछु। जस्तै यो संरक्षणबाट स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा के कस्ता लाभ लिइरहनु भएको छ?
1: यो अब हिजोको लाभ र अहिलेको लाभ अलिकति फरक, मैले दुई पार्टमा हेर्छु। सुरुवाती चरणमा आजभन्दा 40 वर्ष अगाडि सुरुवात गर्दा त्यो बेलामा धेरै वनहरू विनाशहरू भएको थियो, त्यो बेलाको परिस्थिति हेर्दा गाउँहरू सरसफाई गर्न बन्द थियो, खानेपानीहरूको अभाव थियो, त्यो भएको हिसाबले सुरुवाती चरणमा अलिकति बढी कसरी वन संरक्षण गर्नेतिर जाने भन्ने हिसाबले एक्याप अगाडि बढेको देखिन्छ र हिजो एक दिन एक भारी दाउरा लिनको लागि एक दिन पनि जाने ठाउँहरू थिए यही हाम्रै अन्नपूर्ण संरक्षण क्षेत्रमा। त्यो बिस्तारै जब वनहरू हरियाली भयो, वृक्षरोपणहरू गरियो, जसले गर्दा वनहरू वनबाट एकै बिहान एक बिहानै दुई भारी दाउराहरू ल्याउन समुदाय सफल हुनुभयो, त्यो एउटा उपलब्धि भयो। हिजो त अब पानी लिनको लागि बिहान भरि जानुपर्थ्यो, घर घरमा त्यसले पानी ल्याइयो, सरसफाइको हिसाबले धेरै अलिकति अव्यवस्थित गाउँहरू थियो, त्यसलाई आमा समूहद्वारा सरसफाइ अन्तर्गत पुग्यो। त्यो हिसाबले गर्दा समुदायको आधारभूत आवश्यकता दाउरा काठ घाँस अथवा घरमा घर अहिले बनाउनको लागि चाहिने ढुङ्गा गिटी बालुवा अथवा परापूर्व कालदेखि चलिआएको चरीकरण यसलाई चाहिँ संरक्षण क्षेत्रले सुनिश्चित गरेको चाहिँ देखिन्छ। तर अहिले पछिल्लो समय अब एक प्रकारले भन्यो भने अब यो आधारभूत आवश्यकताहरू परिपूर्ति पनि भइसकेको छ र अहिले हाम्रो आवश्यकताहरू पनि परिवर्तन भइसकेको कारणले गर्दा
2: समुदाय केबाट चाहिँ हामीले लाभ लिने त डाइरेक्ट अब काठ पायौँ दाउरा पायौँ भनेर मात्रै अब समुदाय चित्त बुझाउने परिवेशमा छैन किनभने हामी पैसाको टर्ममा के पायौँ भन्ने छ त्यो हिसाबले गर्दा एउटा प्रत्यक्ष रूपमा समुदायले आय आर्जन गर्न सक्ने अथवा जुन अर्थतन्त्रलाई चलामान गरेको भनेको टुरिज्म हो पर्यटक हो र झन्नै अहिले अन्नपूर्ण संरक्षण क्षेत्रमा 6 लाखभन्दा बढी नेपाली 5 लाखभन्दा बढी विदेशीहरू आउनुहुन्छ यसले झन्नै यहाँ 1500 भन्दा बढी स्थानीयद्वारा सञ्चालित होटेल छ र 450 भन्दा बढी होमस्टेहरू पनि चाहिँ छ यसले प्रत्यक्ष रूपमा 5000 भन्दा बढीको चाहिँ रोजगार नै दिएको चाहिँ छ यहाँ भएका होटल होमस्टेहरूले भने यसले झन्नै झन्नै 10 अरब रुपियाँको त आर्थिक चलायमान पर्यटनबाट चाहिँ भएको देखिन्छ र यसको अलावा विशेष गरी अहिले पछिल्लो समय फेरि हामीसित प्रशस्त मात्रामा जडीबुटीहरू पनि छ यहाँ सामान्य न्युरोदेखि लिएर जुन बजारमा आउँछ अहिले टुसाको सिजन छ त्यसै गरी एक्सा गुम्बा भएकोले हामीले अहिले 84 प्रकारका जडीबुटीहरू चाहिँ सूचीकृत गरेका छौँ जसलाई वातावरणलाई असर नपर्ने गरी भविष्यको उत्पादनलाई पनि असर नपर्ने गरी त्यहाँको जडीबुटीहरू पनि निकाल्न सकिन्छ र त्यसबाट स्थानीय समुदायहरूले चाहिँ फाइदा लिन सक्नुहुन्छ यसलाई दुई पाटो हेर्नुभयो जस्तो न्युरो घरमा टिपेर खानालाई कुनै समस्या भयो भने टिप्न सक्नुहुन्छ खान सक्नुहुन्छ जस्तो अब काठ दाउरा पनि समुदायले एउटा निर्णय गर्नुभएको होला त्यो निर्णयको आधारमा उहाँले समितिले केही तोकेको शुल्कको हिसाबले उहाँले प्रयोग गर्न सक्नुहुन्छ भने जडीबुटीहरू खानको लागि मात्र होइन समितिको समिति व्यवस्थापन समितिहरूको अनुमति लिएर उहाँहरूले चाहिँ सङ्कलन गर्न सक्नुहुन्छ र त्यसलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले छोट पुगिदिनुहुन्छ जसले गर्दा उहाँहरूले बजारमा यासा गुम्बा या टुसा या जिम्मु जस्ता जडीबुटीहरू बेच्न पनि सकिन्छ समग्रमा झन्डै झन्डै गत आर्थिक वर्षमा लगभग लगभग 25 करोड रुपियाँ स्थानीय समुदायहरूले नै जडीबुटीहरूबाट चाहिँ सङ्कलनबाट बिक्री गरेर चाहिँ आमदानी गर्नुभएको छ यो हिसाबले हामीले जडीबुटीबाट अगाडि जान सकिन्छ अहिले प्रशस्त मात्रामा जुन हिजोको संरक्षण हिजोको वृक्षरोपणबाट आज अन्नपूर्ण संरक्षण क्षेत्रका निजी जग्गाहरूमा प्रशस्त काठहरू छ विशेष गरी 29 प्रजातिका काठहरू छ त्यो पनि समुदायले बेच्न सक्नुहुन्छ त्यसको छोटपुँजी पनि हामीले दिइरहेका छौँ त्यसबाट पनि समुदायले लाभ लिइरहनु भएको चाहिँ छ यसरी विभिन्न प्रकार अहिले पछिको समय हामीले बढी मात्रामा पर्यटन जडीबुटी र त्यसै गरी निजीबाट हुने जुन वन अथवा गैर काष्ठ वन पैदावारबाट समुदायलाई चाहिँ लाभ दिने कामहरू चाहिँ भइरहेको छ
0: हजुर भनेपछि जस्तै केही प्रसङ्गहरू जडीबुटीहरूको आयो जस्तै यो क्षेत्रमा रहेका प्रमुख जैविक विविधता र वन्यजन्तुहरू चाहिँ के
2: अब यो चाहिँ अब धेरै नै यो खास धनी छ जैविक विधा हिसाबले किनकि यसको क्षेत्रफल पनि ठुलो छ 7,629 स्क्वायर किलोमिटरमा अन्नपूर्ण संरक्षण क्षेत्र चाहिँ फैलिएको छ अहिलेको अवस्थामा हेर्यो भने 5 जिल्ला 15 गाउँपालिकाका 87 वटा वडाहरूमा चाहिँ यो फैलिएको छ भने अब यो झन्डै हेर्यो भने नेपालको संरक्षित क्षेत्रको 22% भूभाग अन्नपूर्ण संरक्षण क्षेत्र धेरै नै ठुलो छ वास्तवमा भन्ने हो भने र यसको जैविक विविधता पनि धेरै नै यो वनस्पतिमा त्यतिकै विविधता छ झन्डै 1800 भन्दा बढी प्रकारका वनस्पतिहरू त लिस्टिङ भइसकेको छ यो सुनाखरी अर्किडमा पनि यो झन्डै छ 224 प्रकारका अर्किडहरू यहाँ लिस्टिङ भइसकेको छ र यहाँ प्रशस्त मात्रामा च्याउहरू पनि छ खान योग्य च्याउहरू त्यो भएको हिसाबले हामीले अहिले च्याउको पनि अध्ययन गरिरहेको छ कति प्रकारका च्याउ छ भन्ने हिसाबले त्यसै गरी स्तनधारी जनावरहरू 128 प्रकारका स्तनधारी जनावरहरू छ त्यसै गरी चराको सङ्ख्या पनि यो बिस्तारै अपडेट हुँदैछ झन्डै 550 भन्दा बढी प्रकारका चराहरू नै यहाँ छ र त्यति मात्र होइन यो पुतली जुन कि हामीसित पिएन क्याम्पसभित्र पुतलीको म्युजियम पनि छ जो कोलिन स्मिथले सङ्कलन गर्नुभएको थियो पुतलीको पनि ठुलो विविधता चाहिँ छ झन्डै 394 प्रकारका पुतलीहरू छ र अहिले हामीले पछिल्लो समय अन्नपूर्ण संरक्षण क्षेत्रमा यत्रो जैविक विविधता हुँदा पनि यसलाई हामीले अलिकति पर्यटनसँग जोड्न सकेका चाहिँ छैनौँ जहाँ कि हामी नजिकै भएको चितवन राष्ट्रिय निकुञ्ज जहाँ अन्नपूर्ण जत्तिकै पर्यटकहरू जानुहुन्छ वन्यजन्तुहरू हेर्नको लागि जानुहुन्छ त्यहाँ चार कैरा हात्ती भने हामीसित पनि हिउँ चितुवा छ हिमाली क्षेत्रमा जस्तो मनाङ मुस्ताङमा हिउँ चितुवा छ हरेक व्यक्तिहरूले हिउँ चितुवा हेर्न चाहनुहुन्छ हामीसित नेपालको चरा डाँफे चरा यहीँ छ जहाँ कि तपाईँ पोखराबाट झन्डै 2 दिन हिँडेर जानुभयो भने तपाईँ डाँफे भएको ठाउँमा पुग्नु जहाँ हिँडेर तपाईँ प्रकृतिको आनन्द लिन सक्नुहुन्छ माथि डाँफे चरा उडिरहन्छ जहाँ कि हरेक नेपालीले डाँफे चरा हेर्न चाहनुहुन्छ किनकि हाम्रो राष्ट्रिय चरा पनि हो त्यो भएको त्यति मात्र होइन विदेशीहरू धेरै विदेशीहरू वन्यजन्तु अवलोकन चरा अवलोकन त्यसले गरी अब कति प्रकारका चाहिँ यो पुतलीहरूको चाहिँ एक्सपिडिसन त्यसै गरी मसरुम एक्सपिडिसन यस्तो गर्न पनि आउनुहुन्छ त्यो भएको अहिले उदाहरणको लागि जस्तो मर्दी हिमाल पर्यटकहरू हिँडेर जानुभयो भने 3 दिन लाग्छ र हामीले त्यसलाई बर्ड वाचिङसँग जोड्यौँ भने पर्यटकहरू चरा पनि हेर्दै ट्रेकिङ पनि जानुभयो भने 3 दिनको ठाउँमा उहाँहरू 5 दिनमा पुग्नुहुन्छ जसले गर्दा स्थानीय समुदायहरूले बढी किनकि उहाँहरू बढी बस्नुहुन्छ बढी लाभ लिन सक्नुहुन्छ यी जैविक विविधताहरू हामीसित चाहिँ छन् जुन वनस्पतिको भयो त्यसै गरी जुन वन्यजन्तुहरूको भयो यी विविधताहरूलाई पनि अहिले पछिल्लो समय हामीले पर्यटकहरूको चाहिँ जुन बसाइ लम्ब्याउनको लागि किनकि हामी कहाँ पर्यटकको सङ्ख्या त बढ्दैछ तर परेकाको बसाई हिजो जस्तो अन्नपूर्ण सर्किट पुरा गर्न 28 दिन लाग्थ्यो अहिले अन्नपूर्ण सर्किट 10 दिन पनि लाग्दैन हिजो झन्डै अन्नपूर्ण बेस क्याम्प जान पनि 10 दिन लाग्थ्यो अहिले 7 दिन पनि लाग्दैन त्यो भए पनि पर्यटकको बसाई पनि ट्रेकिङ सँगसँगै यस्ता एक्टिभिटिजहरू यस्ता टुरिज्म प्रोडक्टहरू पनि थप्न सकियो भने पर्यटकको पनि पढाउन सकिन्छ कि भन्ने हिसाबले हामीले यी जैविक विविधताहरूलाई पनि अब अलिकति अर्थतन्त्रसित जीविकोपार्जनसित जोड्न परिरहेका छन्
0: अब अन्नपूर्ण संरक्षण क्षेत्र नेपालकै प्रमुख ट्रेकिङ गन्तव्य पनि हो होइन यसलाई चाहिँ यो बढ्दो पर्यटकको चापले गर्दाखेरि कस्ता चुनौतीहरू सिर्जना गरेको छ कि छैन
2: अहिले पछिल्लो समय हेर्ने हो भने पर्यटकको संख्या बढेको देखिन्छ पर्यटकको संख्यामा पनि अब हामीसित तीन प्रकारका पर्यटकहरू आउनुहुन्छ एउटा हाम्रो डोमेस्टिक नेपालको पर्यटकहरू अहिले पछिल्लो समय हिमाली क्षेत्रमा बाइकमा गाडीमा जाने या पछिल्लो समय ट्रेकिङ रुटहरूमा पनि युवाहरू ट्रेकिङ जाने चलन चाहिँ बढिरहेको चाहिँ छ त्यो संख्या हामीकोमा पनि बढेको चाहिँ देखिन्छ किनभने हाम्रो अन्नपूर्ण बेस क्याम्पका तथ्याङ्कले त्यो देखाउँछ भने अर्को हामीसित सारका पर्यटकहरू आउनुहुन्छ सारमा पनि विशेष गरी भारतीय पर्यटकहरू अहिले पछिल्लो समय दुईवटा कारणले एउटा चाहिँ हामीसित धार्मिक पर्यटकको हिसाबले पनि आउनु भएको उहाँहरू देखिन्छ भने अर्को ट्रेकिङको हिसाबले पनि भारतीय पर्यटकहरूको संख्या बढेको देखिन्छ र अर्को थर्ड वर्ल्डको जुन चाहिँ हाम्रो परम्परागत भनौँ पुरानो पर्यटकहरू उहाँ हुनुहुन्छ जो अलिकति प्रकृति लभर प्रकृतिलाई माया गर्ने हिसाबले चाहिँ अगाडि बढिरहने पर्यटकहरू विशेष गरी ट्रेकिङ गर्न आउने हुनुहुन्छ त्यो पर्यटकहरू हिजो कोभिडभन्दा अगाडि हामीसित 1,32,000 आउनुभएको अवस्था थियो अहिले बढ्दै त गएको छ तैपनि यो आर्थिक गत आर्थिक वर्षमा 1,24,000 आउनुभएको छ अझै पनि 1,35,000 पुग्नु भएको छैन तर खुसीको अर्को राम्रो पक्ष के हो भने हामीकोमा भारतीय अथवा स्थानीय पर्यटकहरू आउनुभएको चाहिँ छ गत आर्थिक वर्षमा मात्रै हेऱ्यो भने झन्डै 3,75,000 पर्यटक भारतीय नै आउनुभएको छ ओभरअल 3,84,000 भन्दा बढी स्टार लेभलबाट चाहिँ पर्यटकहरू आएको चाहिँ देखिन्छ त्यो हिसाबले गर्दा त्यस्तै नेपाली पर्यटकहरू पनि 6,00,000 चाहिँ बढी छ यहाँ र अहिले पछिल्लो समय अलिकति यसको व्यवस्थापनको पक्ष हेर्दाखेरि पिक सिजनमा पर्यटकहरूको संख्या अत्यधिक छ जस्तो अब मुस्ताङमा दसैँ तिहारको सिजनमा त अब त्यहाँको जिल्ला प्रशासनले अलिक पर्यटकहरू आउनु भएन भन्ने नै सूचना नै जारी गर्नुपर्ने अवस्था आयो किनभने धेरै पर्यटकहरू हुनुभयो बस्नको लागि समस्या पर्यो त्यस्तै पिक सिजनमा अन्नपूर्ण बेस क्याम्प बढ्दै भन्नु पनि समस्या चाहिँ हुन्छ त्यो भएको धेरै पर्यटकहरू फेरि हुन त अब बिदाको हिसाबले सबै गर्दा पनि अब दसैँ तिहार ताकाले भए पर्यटकहरू आउनु भएको देखिन्छ त्यो एउटा व्यवस्थापनको चुनौती एउटा छ भने अर्को चुनौती भनेको अलिकति पर्यटकहरू बढ्दै जाँदा होटेल या इभन पर्यटक विशेष गरी अब नेपाली स्थानीय पर्यटकहरूबाट ट्रेकिङ रुटहरूमा खाने फाल्ने त्यस्तो समस्याहरू चाहिँ देखिएको छ त्यो फोहोर व्यवस्थापन एउटा चुनौती चाहिँ छ भने अर्को यो जो हिजो प्रकृतिमा आउने जुन थर्ड वर्ल्ड कन्ट्रीबाट प्रकृतिसितै इन्जोय गर्ने पर्यटकहरू आउनुहुन्छ अलिक पछिल्लो समय स्थानीय नेपाली पर्यटकहरू पनि बढिसकेपछि अलिक लाउड स्पिकरहरूमा नोइजहरू बनाउँदै पर्यटकहरू जाने त्यसले पनि अब भनौँ प्रकृतिलाई पनि एउटा एक प्रकारको डिस्टर्ब गरेको देखिन्छ भने कोही अब त्यो अरू पर्यटकहरू शान्त रूपमा हिँड्न जाने पर्यटकहरूलाई पनि त्यसले डिस्टर्ब गरेको भनेको गुनासोहरू आएको छ हामी यसलाई चाहिँ व्यवस्थापन गर्ने हिसाबले अगाडि बढिरहेका पनि छौँ र अलिकति यसलाई डिस्ट्रिब्युट जस्तो अब हाम्रो पर्यटकीय सिजनमा मर्दी हिमाल र अथवा अन्नपूर्ण विस्कारमा धेरै पर्यटकहरूको संख्या बढेको छ त्यसै गरी अब घोरेपानी क्षेत्रमा बढेको छ मुस्तानी क्षेत्रमा बढेको छ अलिकति जस्तो अब मनाङ क्षेत्रमा मुस्तानी क्षेत्र जस्तो पर्यटकको संख्या छैन त्यसै गरी अब हामीसित तारा हिसाब जस्तो जुन सिक्लेसीको रुट हामीसित कोरी कपुची जस्ता रुटहरू कर्पु डाँडाहरू जस्ता रुटहरू पनि छन् त्यसै गरी फुमाइ नयाँ रुटहरू देखा परेको छ त्यो भएको हिसाबले हामीले अलिकति पर्यटकहरूलाई त्यस्तो क्षेत्रमा पनि डाइभर्सिफाइड गर्न सक्यो भने जुन पर्यटकीय चाप छ पर्यटकीय सिजनमा त्यसका पनि घटाउन चाहिँ सकिन्छ त्यो भएको हिसाबले अहिले हाम्रो अन्नपूर्ण संरक्षण क्षेत्रमा स्थापित ट्रेकिङ रुटहरू मेजर ट्रेकिङ रुटहरू 19 छ जहाँ सबै ठाउँहरूमा होटेल बस्नको लागि चाहिँ सुरक्षित छ भने हामीसित 3 रुटहरू क्याम्पिङ गर्ने हिसाबले जानुपर्छ अलिकति त्यो अलिकति अझ बढी खतरनाक चाहिँ छ विशेष गरी यो जुन दामोदर कुण्ड क्षेत्र र यो मनाङ र मुस्ताङ जोड्ने तिरिला पास सारेबुङ पास गएको छन् जहाँ चाहिँ क्याम्पिङ रुटको हिसाबले चाहिँ अगाडि चाहिँ बढ्नुपर्छ
0: हजुर त्यो सँगसँगै जस्तै अघि तपाईँले पनि प्रसङ्ग जोड्नुभयो फोहोर व्यवस्थापन र प्लास्टिक प्रदूषण नियन्त्रणका लागि केही अभियानहरू सुरु भएका छन्
2: हो हामीले अहिले हुन त अन्नपूर्ण संरक्षण क्षेत्रमा पहिलेदेखि नै विशेष गरी आमा समूह मार्फत चाहिँ गाउँहरू सरफरको अभियान महिला समूह नेतृत्व यो सुदृढीकरण सशक्तिकरणका साथसाथै आमा समूह मार्फत चाहिँ यो सरसफाइको अभियान त सुरुवातदेखि नै चलेको हो जहाँ नेपालभरि अहिले आमा समूह विस्तार भएको चाहिँ छ अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि 300 भन्दा बढी आमा समूह चाहिँ हुनुहुन्छ पहिलाको फोहोर र अहिले फोहोर फरक छ पहिलाको अलिक अलि जैविक फोहोरहरू थियो भनेको जस्तो घरहरू सरसफाइ भएन कुखुराका सुलीहरू भए अथवा बङ्गुर पाली सुँगुर पालेको छ त्यसको फोहोर या गाईबस्तुको फोहोर अथवा दिशा भनौँ न खुला दिशा चाहिँ थियो भने अहिले त्यो त्यो लेभलको फोहोर सबै चाहिँ जैविक फोहोरको लगभग व्यवस्थापन भएको अवस्था छ अहिले अजैविक फोहोरहरू विशेष गरी प्लास्टिक सिसा क्यान यस्ता फोहोरहरू अहिले ओभरअल रूपमा हुन त यो देशव्यापी रूपमै चुनौती हो र हाम्रो अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि यो चुनौती चाहिँ छ विशेष गरी अब हामीले विगत दुई वर्षमा चाहिँ हामीले अलिकति ट्रेकिङ रुटहरूलाई पदमार्गहरूलाई चाहिँ फोहोर मुक्त अभियानको हिसाबले अगाडि बढायौँ र त्यसमा हामीले के गर्यौँ भने सबै होटेलवालाहरूसित बसेर पर्यटन व्यवस्थापन समितिहरू पनि हुनुहुन्छ उहाँहरूको अग्रसरतामा जस्तो जैविक फोहोरहरू भान्साबाट निस्केको फोहोरहरू केही समस्या भएन त्यसलाई मलकै रूपमा प्रयोग गर्न सकिन्छ र जस्तो अजैविक फोहोरहरूलाई विगतमा हामीले जलाउने गर्थ्यौँ जस्तो प्लास्टिकहरूलाई जलाउने नै गरिन्थ्यो एक एकको प्रमोसन थियो जलाउनकै लागि हामी इन्सिनेटरहरू बनाउँथ्यौँ अहिले जलाउँदा पर्यटकहरूलाई पनि असर पर्यो स्थानीयलाई पनि असर पर्यो जैविकतालाई पनि असर पर्यो भन्ने हिसाबले अब चाहिँ जलाउन भएन यसलाई रिसाइकल पुनः प्रयोग गर्ने हिसाबले अगाडि जानुपर्छ भनेर अहिले हामीले वर्गीकरण गरेर रिसाइकल सेन्टरहरूमा पठाउने चाहिँ अभियान चाहिँ चलाएका चाहिँ छौँ यो यो यसमा विशेष गरी मर्ली हिमाल अन्नपूर्ण बेस क्याम्प घान्द्रुक लुवाङ सिक्रेस यी भिलेजहरूमा चाहिँ यी कामहरू सफलतापूर्वक अगाडि बढिरहेको चाहिँ छ मुस्ताङहरूमा पनि यी कामहरू भएका चाहिँ छन् मनाङबाट पनि गरिएको छ हामीले झन्डै 50 टनभन्दा बढी यस्ता फोहोरहरू अब फोहोर भएन हुन त त्यो त्यसलाई रिसाइकल सेन्टरमा पठाएका छौँ जहाँ त्यो पुनः प्रयोग गर्ने हिसाबले अगाडि बढिरहेको छ र हामीले यो वर्ष पनि गाउँपालिकाहरूसँग सहकार्य गर्दै समग्र अन्नपूर्ण संरक्षण क्षेत्रमैलाई चाहिँ अलिकति फोहोर मुक्त बनाउने हिसाबले यसको दुईवटा पाटा एउटा परिवहन गरेर फोहोरहरूको व्यवस्थापन गर्ने र अर्को भनेको चाहिँ त्यहाँ जान नै फोहोर जानै बन्द गर्ने उदाहरणको लागि तपाईँ अन्नपूर्ण बेस क्याम्प जानुभयो भने तपाईँले त्यहाँ बोतलको बियर पाउनुहुन्न सिसाको बोतलको बियर पाउनुहुन्न तर कोही अब ड्रिङ्क्स गर्नुहुन्छ नाच्नु होला क्यानको बियर चाहिँ पाउनुहुन्छ अरे क्यानको बियर पाइन्छ बोतलको बियर पाइन त्यो ठाउँमा चाहिँ जस्तो अन्नपूर्ण बेस क्याम्प जाने ठाउँमा या मर्ली हिमाल जाने ठाउँमा तपाईँले पानी बोतलको पानी किन्न पाउनुहुन्न तर तपाईँले चाहिँ होटलहरू रिफिल गर्ने चाहिँ पानीको सुविधा चाहिँ छ जसले गर्दा पानीको बोतलको कारणले पनि अब धेरै अब भनौँ न हामी त 10 लाखभन्दा बढी पर्यटक जानुहुन्छ एउटा पर्यटकले 2 या 3 मात्रै पानी बोतल प्रयोग गर्नुहुन्छ 30 लाखभन्दा बढी बोतल हामीसित हुन्छ त्यो भएकोले यो अन्नपूर्ण बेस क्याम्पमा आजभन्दा झन्डै 15-20 वर्ष अगाडिबाटै यो सुरुवात गरेको यो धेरै राम्रो भएको छ त्यो भएकोले अहिले मर्लीमा पनि यो सुरुवात भएको छ हामीले धेरै ट्रेकिङ रुटहरूमा यसलाई चाहिँ अगाडि बढाउने हिसाबले चाहिँ अगाडि बढाएका छौँ जसले गर्दा फोहोरहरू भित्रिने पनि कम हुन्छ जस्तो एउटा पानीको बोतल या एउटा सिसाको बोतल मात्रै भरि चाहिँ कम हुँदा धेरै फोहोर त्यहाँ कम हुन्छ त्यसलाई फेरि धुवानी गर्न पनि परेन यस्तो हिसाबले हामीले कति चिजहरू बन्द पनि गर्ने र कति चिजहरू परिगणना गर्ने हिसाबले व्यवस्थापन गर्न अगाडि बढिरहेको अवस्था छ
0: हजुर यो सँगसँगै धेरै छन् कि त्यहाँ समस्याहरू पनि छन् सम्भावना र अवसर पनि छन् होइन जस्तै मानव वन्यजन्तु द्वन्द चाहिँ अहिले कतिको चुनौती पर्न छ
2: अब हामीकोमा विशेष गरी हिउँ चितुवा र चितुवाले गाईबस्तुहरू आक्रमण गर्ने ठुलो समस्याको रूपमा चाहिँ छ इकोनोमिक क्रममा हेर्दा पैसाको क्रममा हेर्दा किनभने ठुलो लस उहाँहरूको भएको चाहिँ छ अब अलिकति अब फेरि बढी अब धेरै मात्रामा चाहिँ कभरेज अब गुनासोको हिसाबले गर्दा बाँदरले पनि बाली खायो भन्ने गुनासो चाहिँ छ तर अब यसो हामीले हेर्दा अब पैसाकै क्रममा बाँदरले गरेको विनाशभन्दा विशेष गरी हिउँ चितुवा र चाहिँ चितुवाले गरेको विनाश चाहिँ धेरै छ किनकि धेरै अब भनौँ न एउटा याक मारिदियो भने झन्डै 1.5 लाखको चाहिँ याक हुन्छ बाख्रै मर्दा पनि 25,000 चाहिँ बाह्रा चाहिँ हुन्छ र त्यो बाहेक हिमाली कालो भालुले मकै खाने पनि समस्या चाहिँ छ र हाम्रो मेजर समस्या त्यसै गरी हिमाली कालो भालुले मान्छेलाई आक्रमण गर्ने जङ्गलमा बर्खाको सिजनमा यो जुन टुसा टिप्न जाँदा अथवा घाँस काट्न जाँदा वर्षको झन्डै 2 जना जतिलाई हिमाली कालो भालुले आक्रमण पनि गरेको चाहिँ छ अहिलेसम्म हामीकोमा मानवीय मृत्यु चाहिँ छैन यसलाई कम गर्नको लागि अब विशेष गरेर जुन हामीले मैले भने हिउँ चितुवा र चितुवाले जुन खाइरहेको छ त्यसले गर्दा त एकातर्फ अब हिउँ चितुवालाई नै असर परेको छ किनकि नकारात्मक धारणा विकास भएको छ भने अर्कोतर्फ किसानको लस भएको छ त्यो भएको अब खानै नखाओस् भन्ने हिसाबले हामीले यो चिटाको हातमा धेरै सुरक्षित खोरहरू पनि चरण क्षेत्रमा बनाइएको छ भन्ने 80 भन्दा बढी सुरक्षित खोरहरू छ जहाँ किसानले आफ्ना च्याङ्ग्रा अथवा याकका चौरीका बच्चाहरू राख्न सक्नुहुन्छ त्यो बाहेक अहिले हामीले राहत नेपाल सरकारको राहत निर्देशिकालाई टेकेर राहत चाहिँ दिइरहेका चाहिँ छौँ हाम्रो यो 82-83सम्मको चाहिँ कुनै पनि राहत बाँकी पनि छैन र हामीले 1,10,00,000 रुपियाँ त राहत दिइसकेका चाहिँ छौँ जस्तो मकै पनि हामीले मुस्ताङको थासाङ गाउँपालिकाका कुन्जु गाउँमा चाहिँ मकैको त्यो खोया अलिकति यो अलिकति अब धेरै बाँदर र अब भनौँ न मकै बाली खाएको धेरै व्यस्त हुन्छ अब यसलाई मकै बाली खाएको नि अब राहत दिन सक्ने त्यो प्रावधान छ त नेपाल सरकारले राहत दिन दिएका छ तर त्यसलाई अलिकति व्यवहारिक रूपमा कार्यान्वयन नगर्दा समस्या भएको पहिलो कुरो त खाने नखानु कुर्नु पर्यो धपाउनु पर्यो अथवा बाँदरले नखाने बारी लगाउनु पर्यो त्यो आफ्नो पछि आफ्नो ठाउँमा छ भने खाइसकेपछि किसानको जुन विनाश छ त्यसलाई क्षति छ त्यसलाई कसरी चाहिँ अलिकति सान्त्वना दिने भन्दा राहत प्रोग्राम छ हामीले अहिले पछिल्लो समय बाँदरको पनि सुरुवात गरेका छौँ हामीले हिमाली कालोभालुको पहिले सुरु गरेका नै थियौँ जस्तो उसले हिमाली कालोभालुले के गर्छ भन्दा मकै खाएपछि एकै ठाउँमा मकै थुपार्छ त्यो फोया थुपारेर राख्ने र फोयाको आधारमा कति क्षति भनेर राहत दिने कार्यक्रम चाहिँ हामीले झन्डै 3,29,000 कुन्जो गाउँपालिकामा गत आर्थिक वर्षमा राहत पनि दिएका थियौँ यो वर्ष हामीले बाँदरको पनि प्रयास गर्न खोजिरहेका छौँ खोया गरेर या हाम्रो कर्मचारीहरू गएर मकैका बोटले कतिवटा खाएको छ त्यो गनेर राहत दिने हिसाबले चाहिँ अगाडि नै बढेका छौँ
0: हजुर अहिले भनौँ न जो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाकै एउटा इतिहास भनौँ 40 वर्ष भइसक्यो यसमा सुरुमा गरेका योजना र अहिले कतिपयहरू अलिकति के फरक खालका हुन थाले किनभने अब जलवायु परिवर्तनको असर चाहिँ देखिन थालेको छ होइन यसलाई चाहिँ जलवायु परिवर्तनले संरक्षण क्षेत्रमा कस्तो असर गरिरहेको छ
2: खास अब यो अब जलवायु परिवर्तनमा खास संरक्षण क्षेत्रको त भूमिका चाहिँ जलवायु परिवर्तनलाई घटाउने नै हुन्छ किनभने यसले अब कार्बनलाई चाहिँ सिङ्क चाहिँ यहाँ भएकोले अनुकूलन गर्नलाई चाहिँ र केही चाहिँ स्थानीय समुदायलाई अनुकूलित हुनलाई पनि यसले चाहिँ सहज पुऱ्याउँछ किनकि प्राकृतिक स्रोत साधनहरू जो चाहिँ अब जङ्गल नजिक हुनुहुन्छ अलिकति गरिबी लेभलमा हुनुहुन्छ उहाँले प्रयोग गर्न चाहिँ सक्नुहुन्छ तर पछिल्लो समयमा आफै पनि फेरि अन्नपूर्ण संरक्षण क्षेत्र पनि भिक्टिम चाहिँ भएको छ जलवायु परिवर्तनको कारणले गर्दा अब केही अब पछिल्लो जलवायु परिवर्तनले गर्दा अब भनौँ न जस्तो चाहिँ ट्री लाइन हिजो चाहिँ रुखहरू चाहिँ 3500-3600 मिटरमा पाइन्थ्यो भने अहिले 3900-4000 रुखहरू पुगेको अवस्था चाहिँ छ अब हिजो चाहिँ अब भनौँ न काउली नहुने ठाउँमा काउलीहरू भएको चाहिँ छ गोलबेडा नहुने ठाउँमा गोलबेडा भएको चाहिँ छ तर फेरि अब फेरि अर्को पछाडि चाहिँ कृषिमा कुरा गर्नुहुन्छ भने हिजो स्याउ तल्लो क्षेत्रमा हुन्थ्यो भने अहिले स्याउ अब माथिल्लो क्षेत्रमा मात्रै भयो आजभन्दा हुन्छ 40 वर्ष अगाडि चाहिँ तल लेते कुञ्जमा पनि स्याउ हुँदो रहेछ अहिले स्याउ मार्फततिर चाहिँ स्याउ छ अब यसो हेर्दाखेरि मार्फतमा पनि भन्दा अब पछि नहोला कि भन्ने अवस्थामा पुगिसकेको छ स्याउ अलि माथिल्लो क्षेत्रमा चिनी टेम्परेचर भनेको सरिराखेको चाहिँ छ र त्यति मात्रै होइन अब हाम्रा मनाङसँगमा धेरै घरहरू माटोबाट चाहिँ छाइएका घरहरू छन् पानी परेको छ जसले गर्दा घरहरू चाहिँ चुइने भएका छन् घरहरूलाई फेर्न परेको छ त्यसले जसले गर्दा परापूर्व कालदेखि आफ्नो संस्कृतिमा सांस्कृतिक हिसाबले बनेका घरहरू पनि फेरि अहिले मोडर्न बन्ने सम्भावना जसले गर्दा समुदाय त्यसमा जानुपर्ने र कतिलाई चाहिँ फेरि अब घरहरू छानाहरू फेर्नको लागि चाहिँ थप लगानीहरू गर्नुपर्ने आर्थिक बोझहरू परेको अवस्था पनि छ त्यो बाहेक अब यहाँ अतिवृष्टिका कारणहरूले गर्दा अब बाढीहरू पनि आएको चाहिँ छ जस्तो मनाङमा बाढी आयो जो अलिअलि गरी फेर्दै छ मनाङ त्यसै गरी अब जुन अस्ति भर्खर जुन कागबेनीमा आयो कति ठाउँहरूमा हिउँतालहरू पनि फुटेको अवस्था छ लोमनताङमा एउटा बाढी आयो हिउँतालहरू फुटेको छ नयाँ हिउँतालहरू बनेका छन् जस्तो उदाहरणको लागि गङ्गापूर्ण ताल हिजो थिएन टुनी हिरणको फोटो हेर्ने सानो एउटा ताल थियो अहिले ग्लासियर आयो बिचमा चाहिँ ताल ठुलो बन्यो पर्यटक पनि वृद्धि भयो अहिले पछिल्लोसँग के भयो भने फेरि त्यो तालमा सबै ग्याङ्ग्रानहरू आएर पुरियो अहिले चाहिँ तालको अस्तित्वसँगै मेटिने अवस्थामा पुगेको चाहिँ छ नयाँ तालहरू फर्मेसन भएका छन् कति ठाउँहरूमा हिमालकर्मी भनेर गयो पिपी घरमा अनुमति हिमालकर्मी भनेर लिएर आएको छ पिकमा हिउँनै छैन काला पत्थर चढेको जस्तो भएको रक क्लाइम्बिङ गरेको जस्तो भएको चाहिँ छ यस्ता धेरै अब परिवर्तनहरू चाहिँ आएका छन् कति परिवर्तनहरू अब विश्वव्यापी रूपमा अब नेपालले चेन्ज गर्न नसकिन्छ विश्वव्यापी रूपमै जबसम्म हामीले यो भनौँ न कार्बन डाइअक्साइड निस्किने औद्योगिक करणलाई चाहिँ हामी आर्कमा परिवर्तन गर्न सक्छौँ तबसम्म त्यो परिवर्तन हुन गाह्रो छ। तर हामी अब स्थानीय लेभलमा पनि केही परिवर्तनहरू गर्न सक्छौँ, जस्तो आगलागीहरू हुन नदिने, जलवायु परिवर्तनको कारण गर्दा आगलागी पनि बढेको छ, त्यो बेला अझै हामी समुदाय सचेत हुनुपर्ने आवश्यकता पनि छ। र आगलागी जलवायु परिवर्तन शुक्क भएको कारणले गर्दा आगलागी पनि बढेको छ, फेरि आगलागी भइसकेपछि झन् फेरि जलवायुलाई के कार्बन डाइअक्साइड बढी निस्क्यो, झन् बढी अलिक टेवा पुर्याउने चाहिँ देखिन्छ। त्यस्ता प्रकारका चुनौतीहरू पनि छन्। अब कति ठाउँहरूमा जस्तो अन्नपूर्ण बेस क्याम्पमा जानुभयो, अन्नपूर्ण बेस क्याम्पमै रहने कि नरहने अवस्थामा पुगेको थिएछ। त्यहाँ भएको ग्लासियर जुन हिउँको ढिक्का छ, त्यो हिउँको ढिक्काहरू पौडिँदै पौडिँदै भएको थियो। हिजो जमेर मात्रै बसिरहेको अवस्था थियो भने अहिले पौडिँदै पौडिँदै जाने, गहिरो बन्दै जाने, र साइडको चाहिँ फेरि पहिरो जाँदै गएर अन्नपूर्ण बेस क्याम्पमै भोलि चाहिँ त्यहाँ भएको होटेलहरू चाहिँ हट्न सक्ने, हट्न पर्ने अवस्था आउन सक्ने। त्यसो भएको हिसाबले यो हिमाली क्षेत्रमा चाहिँ सबैभन्दा बढी भिक्टिम यदि जलवायु परिवर्तनबाट भएको छ भने हिमाली क्षेत्र नै छ, किनभने हिमाली क्षेत्रमा अलिकति त्यही लेभलको अनुपात गरेर अलिकति बढी मात्रामा चाहिँ तापक्रम पनि परिवर्तन भएको देखिन्छ जलवायु परिवर्तनको कारणले गर्दा। त्यो भएकोले अब हिमाली क्षेत्रमा अलिक बढी चाहिँ असर चाहिँ देखिएको छ। अब यसलाई हामीले विश्वव्यापी रूपमा धेरै पहलहरू भएका छन् र हामीले स्थानीय लेभलमा पनि यसलाई पहल गरे, यसलाई न्यूनीकरण गर्ने र हामी अलिकति भनौँ जैविकतादेखि लिएर स्थानीय समुदायहरूको सुरक्षामा अगाडि बढ्नु पर्ने देखिन्छ।
0: हजुर, अघि यहाँले भने जस्तै जस्तै कति ठाउँमा नयाँ ताल बनेका छन् होइन, कति ठाउँमा भएका तालहरू पुरिएका छन्, त्यो हेर्दाखेरि चाहिँ यो संरक्षणको क्षेत्रमा चाहिँ अनुसन्धान तथ्याङ्क सङ्कलन चाहिँ कतिको महत्वपूर्ण हुँदो रहेछ?
2: यो अब हाम्रोमा मेन समस्या कस्तो छ भने लामो तथ्याङ्कको डाटाहरू छन्। हामी त अब भनौँ न पानी परेकै डाटा गऱ्यो भने हामीसित पुरानो डाटाहरू छन्, अहिले बिस्तारै सुरुवातहरू चाहिँ भएका छन्। अब भनौँ न अब कति ठाउँहरूमा हामीले पुराना फोटाहरू मात्रै कम्पेयर गरिराखेका छौँ, कति ठाउँमा हिउँकै लेभल भनौँ न अहिले मैले भने जुन चाहिँ यो वृक्षहरू बोटहरू चाहिँ सरेको छ माथितिर भने त्यो पनि हामीले बेन्चमार्कहरू राख्दै अध्ययनहरू गर्दै गरेको त्यस्तो छैन, किनभने हामी अलिकति यो अनुसन्धानमा पछाडि नै छौँ। तैपनि अहिले पछिल्लो समय अब हामीले अब अलिकति वन्यजन्तुहरूको चाहिँ अलिकति अनुसन्धान गर्ने हिसाबले क्यामेरा ट्र्यापिङबाट हिउँ चितुवाहरूको अध्ययन गर्ने, त्यसै गरी हामीसित भएका सुनाखरीहरू कति प्रकारका छन् लिस्टिङहरू गरेर हामीले भर्खरै अहिले हामी सुरुवात पनि गरिराखेका चाहिँ छौँ। अन्नपूर्ण संरक्षण क्षेत्रमा कस्ता प्रकारका चाहिँ च्याउहरू पाइन्छन्, खानयोग्य कुन छन्, कुनै ठाउँमा खान नहुने च्याउहरू कुन छन्, भोलि त्यसलाई डोमेस्टिक भनेको हामीले कृषिमै ल्याएर चाहिँ त्यसलाई कल्टिभेसन गर्न सकिन्छ कि सकिँदैन भन्ने हिसाबले चाहिँ हामीले चाहिँ त्यस्ता अध्ययनहरू चाहिँ गरिराखेका चाहिँ छौँ। अहिले पछिल्लो समय कति अब विद्यार्थीहरू पनि यसमा लागिरहनु भएको छ, कति अनुसन्धानै गर्ने संस्थाहरू पनि छ। अहिले अब हेरेर अलिक केही हदसम्म भनौँ न अहिले अब त्यो हाम्रो इसी मोडले अब उता तिरुचो तालमा पनि त्यहाँ कार्बनले कतिको फरक पार्दैन, केही स्टेसनहरू राखेको छ, अहिले केही चाहिँ पहिलाभन्दा सुरुवात भएको चाहिँ राम्रै भएको देखिन्छ।
0: हजुर, सुरुमा पनि यहाँले भन्नुभयो दिगो पर्यटनका लागि भनेर एक क्याबले गरिरहेका गतिविधिहरू कहीँ न कहीँ हामी त्यो जोडिरहेका हुन्छौँ कि होइन, दिगो पर्यटनलाई के छन् यसलाई अझै बढाउनको लागि अथवा यसलाई हुन्छ नि सस्टेनेबल पनि हुनु पर्यो, दिगो पर्यटन भइसकेपछि सस्टेनेबलकै कुरा आउँछ, केही मापदण्डहरू बनाउनु भएको छ?
2: अब यस्तो छ, अब त्यस्तो मापदण्ड भनेर ठ्याक्कै मापदण्ड त्यस्तो बनाइएको त छैन पर्यटनलाई मात्रै भनेर अन्नपूर्णकै हकमा गरेर, तर अब हामी राष्ट्रिय विद्युत तथा वन्यजन्तु संरक्षण चलचित्र व्यवस्थापन नियावली निर्देशिका मा चाहिँ यी कुराहरू अलमोस्ट समेटिएको चाहिँ छ। र त्यसै गरी हामीले अहिले पछिल्लो समय अलिकति यी होटेलहरूलाई व्यवस्थापन गर्नुपर्छ भन्ने हिसाबले एउटा कार्यनिर्देशन त बनाएको छ यो क्याबले यस गाउँपालिकाको सहकार्यमा, तर त्यो एप्रुभ नभइसकेको हामीले लागू गर्न सकेका छैनौँ। त्यसमा पनि हामीले फोहोर व्यवस्थापनका होटेलहरू कस्ता बनाउने, सार्वजनिक क्षेत्रमा होटेलहरू कस्ता बनाउने, फोहोरहरू कसरी व्यवस्थापन गर्ने, र अझै हामीले जुन कुरा हजुरले गर्नुभयो हामीले अलिकति प्रकृति मैत्री हुन त कहिलेकाहीँ अब एक क्याबमा यत्रो पर्यटकहरू आइरहेका छन्, तिमीले कसरी दिगो पर्यटनको कुरा गर्छौ भन्ने कुराहरू पनि आइरहेका पनि छन्। र यो जस्तो अब तपाईँ अन्नपूर्ण बेस क्याम्पमा जानुभयो भने तपाईँलाई देख्नुहुन्छ त्यहाँ कुनै पनि रुखहरू काटिनु, तपाईँ जब चाहिँ छुमलुङबाट माथि लानुहुन्छ त्यहाँको रुखहरू कुनै पनि त्यहाँको पर्यटन व्यवस्थापन समितिले यति निगरानी गरेको छ, आफूले पनि काट्नुहुन्न अरूलाई पनि काट्न दिनुहुन्न, किनभने उहाँले दाउरा पनि प्रयोग गर्नुहुन्न, किनभने त्यसले जीवको पर्यटनलाई असर पार्यो, भोलि त पर्यटन मात्रै गर्ने आगो पनि बाल्नुहुन्न, त्यति चिसो ठाउँमा आगो पनि बालिन्न। र त्यो पछिल्लो समयमा मध्य हिमाल रुटमा अलिकति दाउराहरू पनि बाल्ने, आगो पनि बढी बाल्ने भएको कारण ताप्नको लागि कहीँ अब यो भनौँ न लाली गाँसकै बोटहरू पनि काटिएको, बाटाहरूमा ठुटाहरू देखिएको भइसकेपछि पछि हामी देखेको पर्यटन व्यवस्थापन समितिसित बस्यौँ, अब उहाँहरू पनि एग्री हुनुभयो। त्यसलाई पनि हामीले चाहिँ अलिकति प्रकृति मैत्री पर्यटन बनाउनु पर्यो. मान्छेहरू चाहिँ हिमाल मात्रै हेरेर जाने होइन, बाटोमा भएका रुखहरूबाट, जैविधताबाट, त्यसै गरी चरा वन्यजन्तुहरूबाट चाहिँ रमाउँदै जानुहुन्छ भन्ने हिसाबले त्यहाँ पनि अहिले चाहिँ स्थानीय समुदायकै सक्रिय सहभागितामा चाहिँ बन्द गरिएको चाहिँ छ. र हामीले सबै ट्रेकिङ रुटहरूमा यही यस्तै हिसाबले जस्तो फोहोर मुक्त, तपाईँको चाहिँ दाउरा मुक्त चाहिँ हामीले पर्यटनको जस्तो गाउँहरूमा दाउरा बाल्नको लागि हामीले प्रेरित गर्छौँ, काठ प्रयोग गर्नको लागि प्रेरित गर्छौँ, किनकि हामीसित प्रशस्त दाउरा काठ छ. तर पर्यटकीय क्षेत्र रुटहरूमा त कमसेकम फेरि पर्यटकहरू त्यही हेरेर रमाउने भएको कारणले गर्दा, र हामीले फेरि पर्यटन त 40 वर्षबाट सुरु गरेको हाम्रो अग्रजहरूले सुरुवात गर्नु हो. अहिले कति ठाउँहरूमा होटल हिँड्दा हजुरबा हुनुहुन्थ्यो, अहिले नातिहरूले नातिनाहरूले चलाइरहनु भएको चाहिँ छ. भनेपछि त्यो जेनेरेसन ट्रान्सफर भइरहेको छ भने त हामीले भोलिको पुस्तालाई पनि यो प्रवृत्ति योभन्दा नबिगारिकन दिनु परेको छ नि त. अझ सकिन्छ राम्रो बनाएर दिनुपर्ने अवस्था छ, भएन भने पनि नबिग्रियोस् भन्ने हिसाबले, त्यो हिसाबले हामी दिगो पर्यटनमा अगाडि बढिरहेका चाहिँ छौँ. र हाम्रा होटेलहरू पनि अब धेरै ठाउँहरू स्थानीयद्वारा नै सञ्चालित होटेलहरू चाहिँ छन्, र अलिकति हामीले अब खानाको गुणस्तरलाई व्यवस्थापन त्यसै गरी अब अलिकति अझ बढी हाइजेनिक इम्प्रुभ क्वालिटी त्यसलाई चाहिँ जोड चाहिँ दिइरहेका चाहिँ छौँ. जस्तो मेनुहरूमा एकरूपता ल्याउने हिसाबले चाहिँ अगाडि बढिरहेका चाहिँ छौँ. र अन्नपूर्णको टुरिज्म समग्रमा प्रकृतिमा आधारित टुरिज्म हो. हामी यसलाई एउटा अन्नपूर्ण संरक्षण क्षेत्रको एउटा उपलब्धि भनेको नेचर बेस्ड टुरिज्म पनि हो, प्रकृतिमा आधारित पर्यटन. किनकि हिजो पर्यटन भन्ने बुझाइ चाहिँ अलिकति सहर मात्रै थियो भने अहिले पर्यटनहरूको प्रकृति पनि भन्ने बुझाइ चाहिँ यसले स्थापित गरेको छ. र अहिले नेपालमा हेर्नुहुन्छ भने नेपालमा आउने भने 11.5 लाख पर्यटक मध्ये 60% बढी पर्यटक त यही प्रकृति बेस्ड टुरिज्ममै चाहिँ जानुहुन्छ. जस्तो भएको हिसाबले अन्नपूर्ण संरक्षण क्षेत्रको दिगो पर्यटनमा पनि अनि प्रकृति मैत्री पर्यटनमा पनि ठुलो भूमिका चाहिँ छ र यसले अनुकूलित कार्य गरेको चाहिँ छ.
0: अहिले चाहिँ हामी सङ्घीय संरचना छौँ, स्थानीय सरकार आइसकेपछि कतिको सहज भएको छ यो ग्यापलाई काम गर्नको लागि?
2: अब अहिलेको अवस्थामा कुरा गर्छ त हामी पुरै सहज छ, हामी पुरै समन्वयात्मक ढङ्गले काम गरिरहेका छौँ. किनकि हामी जस्तो हामीसित 57 संरक्षण क्षेत्र व्यवस्थापन समिति छ, अन्नपूर्ण संरक्षण क्षेत्र भयो, त्यो स्थानीयबाटै चुनिएको हो. यद्यपि यसलाई चाहिँ नवीकरण गर्न चाहिँ आवश्यकता चाहिँ छ, नियमावली संशोधन भएपछि हामी गर्ने प्रक्रियामा अगाडि बढेका चाहिँ छौँ. अहिले समितिहरूको बजेट निर्माणदेखि लिएर गएर बजेट निर्माणमा वडा अध्यक्षज्यूहरू सहभागिता हुने, त्यसपछि हामी गाउँपालिका स्तरमा चाहिँ त्यो क्षेत्रमा गर्ने एक्यापले गर्ने कामहरूको बारेमा चाहिँ छलफल गरेर एउटा साझा धारणा, कति ठाउँहरूमा हामीले त सहकार्यमा काम गरेका छौँ, गाउँपालिका एक्यापकै सहकार्यहरूमा कामहरू गरिएको अवस्था चाहिँ छ. कतै चाहिँ नजोडियोस् कार्यक्रमहरू, त्यो अलिकति त्यसको चाहिँ ट्रान्सप्यारेन्सी होस् भन्ने हिसाबले चाहिँ काम गरिरहेका छौँ. त्यो हिसाबले कुनै पनि कामहरू र कार्यान्वयन पनि त्यही हिसाबले गरिराखिएको चाहिँ छ. र अहिले पछिल्लो समय उठिरहेको विषय भनेको के हो भने अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षणको एक तह माथि माथि गएको छ. र अहिले अन्नपूर्ण संरक्षण क्षेत्रमा लोक संरक्षण चलिरहेको छ, सबै चाहिँ यहाँ संरक्षणपछि सचेत हुन्छ यहाँको समुदाय, होला छिटपुट रूपमा कोही व्यक्तिले अझै पनि शिकार गर्ने या चोरी गर्ने, भनौँ न जडीबुटीहरू चोरी गर्ने, कहिलेकाहीँ ढुङ्गा गिटी बालुवाहरू चोरेर व्यक्ति त्यो हुन्छ. त्यसलाई नियन्त्रण गर्नको लागि गस्तीहरू बढाउने, ड्रोन क्यामेराहरू प्रयोग गर्ने, स्पाई क्यामेराहरू प्रयोग गर्ने, सबैको सहकार्य चाहिँ भइराखेको चाहिँ छ. तर अहिले पछिल्लो समय विशेष गरी अन्नपूर्ण संरक्षण क्षेत्र अब नेपाल चाहिँ अहिले सङ्घीय सरकार मार्फत यसको व्यवस्थापन भइरहेको चाहिँ छ. प्रश्न उठेको छ प्रदेश सरकारले पनि व्यवस्थापन गर्नुपर्छ है, यो अन्नपूर्ण संरक्षण क्षेत्र बनाएको संरक्षण क्षेत्र, अनि यो नीतिगत रूपमा बहस उठिरहेको विषय छ. र अब स्थानीय तहहरूले पनि अलिकति हामीलाई अन्नपूर्ण संरक्षण क्षेत्रबाट पनि बेनिफिट आओस्, बेनिफिट अन्नपूर्ण संरक्षण क्षेत्रबाट बेनिफिट सेयरिङमा अगाडि चाहिँ बढेको चाहिँ छ. यसबाट लाभ कसरी लिने सबै तहको सरकारले स्थानीयले भन्ने कुराहरू उठेको छ. धेरै जायज मागहरू चाहिँ छन् किनभने अन्नपूर्ण संरक्षण क्षेत्रमा भएका गाउँपालिकाहरू सबै ग्रामीण परिवेशमा हुनुहुन्छ, उहाँहरूको आर्थिक आफ्नो आमदानीको स्रोत केही छैन. त्यो भएकोले विशेष गरी गाउँपालिका अहिले पछिल्लो समय हामीले गृह कार्य गरिरहेको जसमा गाउँपालिका सँगै छौँ, एउटा भनेको गाउँपालिका स्तरीय संरक्षण क्षेत्र व्यवस्थापन समितिहरूको पुनर्गठन गर्ने,

0: नीतिगत रूपमै अनि अहिले पछिल्लो समय अब भनौँ न तिनवटा जुन सरकारहरू भइसकेपछि कुनले के काम गर्ने कहाँबाट कसरी बेनिफिट सेयरिङ जाने भन्ने चाहिँ अझ नीतिगत रूपमै क्लियर भयो भने यो कति चिजहरू यो वाद विवादमा अलि गर्न पर्ने अवस्था चाहिँ छैन, त्यसलाई क्लियर पारेर अगाडि जानुपर्छ। खासै त अब नीतिगत रूपकै बहसको रूपमा अगाडि चलिरहेको छ र हाम्रो चाहिँ अर्को एउटा समस्या अन्नपूर्ण संरक्षणको लागि हामीकोमा यो सुरुवातदेखि नै हो, बीचमा केही भन्ने अलिकति नीतिगत द्वन्द भएको कारणले गर्दा स्थानीय तहमा जाने कि एक क्यामेरा पनि भन्दा सुचारु अलिकति नवीकरण हुन नसकेको समस्या सार्वजनिक जग्गामा होटेलहरू छ। हामीसित झन्डै 381 होटेलहरू सार्वजनिक जग्गामा चाहिँ छ, यसलाई अब करको दायरामा र यसलाई नियमन गर्नुपर्ने आवश्यकता छ। यसलाई पनि हामी संरक्षित व्यवस्थापन नियमावली संशोधन र त्योसँग बनेको दिग्दर्शन स्वीकृत भइसकेपछि तयारी नै छ, तर अब ठ्याक्कै नीतिगत नआएकोले अहिले एउटा चुनौती हामीले त्यो सार्वजनिक कति व्यक्तिहरूले फेरि हामीले बनाउन फेरि छपौँ पनि भन्न खोजिरहनु भएको छ, पटकको संख्या बढिरहेको छ। यसलाई व्यवस्थित गर्नको लागि जुन नियमावली र हाम्रो कार्य दिग्दर्शन स्वीकृत भइसकेर आइसकेपछि हामी यसलाई पनि स्वर ढङ्गले अगाडि बढाउँछौँ। मेजर चिज चाहिँ यी हुन् व्यवस्थापनको हिसाबले अगाडि बढाउन। तैपनि अहिले पनि अब हामीसित अब जस्तो अघि कुराहरू जलवायु परिवर्तनका चुनौतीहरू हामीसित छ, आगलागी हुने समस्याहरू हामीसित छ, अझै पनि चोरी सिकार कहिलेकाहीँ अझै पनि डाँफे मुनालहरूको चाहिँ सिकार चाहिँ अन्त भनौँ न मान्छेले मारेर खानको लागि चाहिँ भइरहेको छ, यसलाई अझै जनचेतना कष्टहरू बढाउनु पर्नेछ। कति ठाउँहरूमा अब भनौँ न व्यावसायिक मान्छेहरू चाहिँ गैर कानुनी रूपले किनबेच गर्नको लागि जस्तो हिमाली कालो भालुको पित्त होस् या कस्तुरी मृगको बिणा होस् अथवा हिउँचितको छाला होस् त्यस्ता पनि छिटपुट रूपमा घटना हुने घटना हुन् त्यसलाई पनि कम गर्नुपर्ने चाहिँ आवश्यकता छ। र अर्को विषय जुन मानव बनिरहन्छ सहअस्तित्व जुन हामीले द्वन्द भनिराखेका छौँ यसलाई सहअस्तित्व कायम गर्ने जस्तो बाँदरको विषय आइरहेको छ, यो बाँदर पनि बहसको विषय नहोस् न, हामी किसानहरूसित बसेर अब चाहिँ त्यो हिसाबको कामहरू गर्नुपर्ने चाहिँ आवश्यकता पनि छ। बाँदर अथवा हिमाली कालो भालु किन आउँछ अथवा हिउँचितुवा जसरी हामीले राहत दिइराखेका छौँ, राहत पनि रात मात्रै होइन हामी क्षतिपूर्ति नै दिने। अहिले जस्तो एउटा बाख्रा माऱ्यो भने हामी 10,000 दिन्छौँ अधिकतम, बाख्राको मूल्य 20,000 छ भने हामी 20,000 दिने किन नसक्ने, एउटा त्यो हिसाबले जान खोजिरहेका छौँ। बारीको हिसाबमा या चाहिँ बन्ने जुन गाईबस्तुको हिसाबमा त उहाँहरूको मूल्य बढाएको क्षतिपूर्ति पाउनुहुन्त कुनै समस्या भएन, तर अब मान्छेको केसमा अब मान्छेहरू घाइते भएकोले त्यो बात पनि कसरी पत्ने भन्ने अलिकति सचेतना हुन त यो हाम्रो अन्नपूर्णको केसमा मानवीय सुरुवातदेखि नै भनौँ न वर्षको एक दुईजना हिमाली कालो भालुबाट दुर्घटना भनौँ न जम्काभेट भएको कारणले गर्दा चाहिँ घटनाहरू घटेको चाहिँ देखिन्छ। यो मानव वन्य जीव द्वन्द्वलाई पनि यसको चाहिँ व्यवस्थापन गर्न अझै भनेको रूपमा लाग्नु पर्ने आवश्यकता छ।
1: हजुर, कहिलेकाहीँ संरक्षण र विकास बीचको सन्तुलन मिलाउन गाह्रो हुन्छ, यसलाई कसरी मिलाउनु सक्छ?
0: अब यसलाई खास भन्यो भने हामीले योजनागत ढङ्गले विकास गर्ने नै समस्या छ जस्तो मलाई लाग्दैन। जस्तो अन्नपूर्ण संरक्षण क्षेत्रको कुरा गरौँ, अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले 42 हाइड्रो पावर पनि छ, अब यो हाइड्रो पावर पनि नेपाल सरकारको अनुमति लिएरै उहाँहरू सञ्चालन भइरहनु भएको छ, विकासमा अवरोध भएको जस्तो म देख्दिनँ। त्यसै गरेर जस्तो मनाङ जाने मुस्ताङ जाने बाटोहरू छ, तर हामीहरूको कहिलेकाहीँ तपाईँले भन्न खोज्नुभएको कुरा कहिलेकाहीँ यहाँ चाहिँ यो क्याबले गर्दा विकास हुने थिएन भन्ने कता कता आवाज पनि सुनिन्छ, त्यस्तो काहीँ पनि छैन, तपाईँले सोद्धा हुन्छ। तर कोही एउटा व्यक्तिले मन लाग्यो मेरो चाहिँ जङ्गलको बाटो लान्छ भने त व्यक्तिगत प्रयोजनको लागि त जङ्गलको बाटो उसले लान त पाउनुहुन्न। र अब अहिले हामीले विशेष गरी यो अलिकति काहीँ कहिलेकाहीँ समस्या जटिलता आएको भनेको विषय के हो भने नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र मात्रै होइन, नेपालको जुनसुकै ठाउँमा विकास निर्माणका कामहरू गर्दा वातावरण संरक्षण होइन र वातावरण संरक्षण नियमावलीले के भनेको छ भने वातावरणीय अध्ययन गरेर मात्रै चाहिँ विकास निर्माणका कामहरू गर्ने भनेको चाहिँ छ। अझ वातावरणीय अध्ययन गर्ने काम भनेको वातावरणलाई पनि असर नपरोस्, स्थानीय समुदायलाई पनि असर नपरोस्, यदि असर परेको छ भने त्यसको चाहिँ समाधानका उपायहरू पनि गर्नु पर्यो। जस्तो हाइड्रो पावर भन्यो, हाइड्रो पावर कसैको घर खेत जाँदैछ त क्षतिपूर्ति दिनु पर्यो, कसैको चाहिँ तपाईँको चाहिँ रोड बनिरहेको छ र कसैको चाहिँ रोडको आडमा घर छ उसको त्यही घर मात्रै भन्छ त्यसलाई राज्यले क्षतिपूर्ति दिनु पर्यो, जसले चाहिँ बाटो बनाउँछ त्यसले क्षतिपूर्ति दिनु पर्यो। त्यो कुराहरू खास वातावरण अध्ययनमा समेटेको चाहिँ छ, तर यहाँ बुझाइ के भएको छ भने वातावरण अध्ययनले चाहिँ रोकावट मात्रै गरेको छ भन्ने हिसाबले बुझाइ भएकोले समस्या भएको हो। काहीँ काहीँ फेरि वातावरण अध्ययन भनौँ न 1-2 किलोमिटर बाटो भन्दा पनि वातावरण अध्ययन गर्नुपर्ने प्रावधान छ, त्यसले गर्दा अलिकति समय पनि लाग्ने पैसा पनि खर्च गर्ने हिसाबले झन्झटिलो पनि देखिन्छ, त्यो हिसाबले त्यस्ता चुनौतीहरू आएका हुन्। तर हामीले स्थानीय तहहरूले निर्माण गरेका भएका जुन गाउँ गाउँ जोड्ने बाटाहरूलाई सहजीकरणै गरिराखेको अवस्था चाहिँ छ। ठुला जुन विकास निर्माणका आयोजन जस्तो हाइड्रो पावर भयो, केबल कार जस्ता भयो अथवा राष्ट्रिय राजमार्गहरू छन् भने त बगैँ

0: नेपाल सरकारले भनेको जुन प्रक्रिया अनुसारै गर्नुपर्ने हुन्छ, वातावरण अध्ययनै गरेर त्यसले तोकेका मापदण्डहरू पूरा गरेरै मात्रै चाहिँ हामीले अनुमति दिने, नत्र हामी चाहिँ उहाँहरूलाई चाहिँ कारवाही गर्ने अथवा चित पत्रकार गर्ने कामले अगाडि बढेका छौँ भने स्थानीय स्तरमा हुने जस्तो ग्रामीण विद्युतीकरण होस् अथवा ग्रामीण खानेपानी होस् अथवा बाटो निर्माणकै काम किन होस् त्यसमा हामीले कसरी हुन्छ सहजीकरण गर्ने हिसाबले नै अगाडि बढेका छौँ। र एउटा कन्सर्न चाहिँ के हो भन्दा बस्तीभन्दा बाहिर बाटो नलैजाओ भन्ने चाहिँ छ, किनभने फेरि हामी अर्कोतर्फ बाटो पनि लाने भनेर आएका छौँ, अर्कोतर्फ फेरि पर्यटन पनि फेरि ट्रेकिङलाई पनि असर पऱ्यो भनेर आएका छौँ। हिजोको दिनमा के भयो भने मनाङबाट पनि छोरङ्गा पास, मुस्ताङबाट पनि छोरङ्गा पास लाने हिसाबले पनि अगाडि बढ्यो। अहिले सबैको सहकारीमा ती कामहरू भएका छैन। छोरङ्गा पासमा बाटो रहेर त जहाँ 40,000 बढी ट्रेकरहरू जानुहुन्छ त्यो त पर्यटकको बसाइ त छुट्टिन्छ। त्यस्तो मात्रै अब हामीले सबै भनौँ न माननीयजीहरूलाई अब स्थानीय तहहरूसित पनि हामीले सहकार्य चाहिँ गरिराखेका पनि छौँ। त्यस्तो ठाउँमा अलिक धेरैको बुझा अलिक धेरैले बुझ्नु भएको पनि छ, किनभने यो ट्रेकिङ रुटहरूलाई असर पार्न हुँदो रहेछ, त्यसलाई असर नपारिकन विकास निर्माण गर्नुपर्ने रहेछ भन्ने बुझाइ त भएको छ। किनभने आखिरीमा समग्रमा मैले भने नि त अहिले अन्नपूर्ण संरक्षण क्षेत्र हुन्छ, अन्नपूर्ण संरक्षण क्षेत्रमा ओभरअल मान्छेको संख्या त घटाएको छ, पपुलेसन जनसङ्ख्या त घटेको छ नि, तर अहिले बढेको छ। किन बढेको छ भन्दा यी पर्यटनले गर्दा, जस्तो म तपाईँहरूलाई नार्पा भूमिको एउटा उदाहरण दिन्छु। नार्पा भूमि भन्ने गाउँपालिका अहिले नार्पू भनेर पनि चिनिन्छ, जहाँ 129 भर्जरी छ जम्मा अहिले। हिजो 129 भर्जरीले याक चौरी पाल्नुहुन्थ्यो, अहिले 129 भर्जरी मध्ये 22 भर्जरी मात्रै याक चौरी पाल्नुहुन्छ। त्यो युवाहरूमा त्यो याक चौरी पाल्नेतिर उहाँहरूको चाहनै छ कि गाह्रो छ, 12 महिना उहाँको चरिचरण क्षेत्रमा चिसोमा बस्नुपर्छ, लगभग गाउँ रितिसकेको थियो, तर अहिले गाउँ फिर्ती भएको छ। किन फिर्ती भएको छ त्यो मात्रै होइन, तपाईँ सिक्लेस हेर्नुहोस्, लुवाङ हेर्नुहोस्, घानरुक हेर्नुहोस्, सबै ठाउँमा गाउँमा युवाहरू समेत फर्किनु भएको छ। किन फर्किनु भएको छ भन्दा पर्यटन चलेको छ, जसले गर्दा होटेल सञ्चालन गर्न पाउनु भएको छ। मैले नार्फा भूमिको मात्रै कुरा गरेँ, त्यहाँ 36 मात्रै त होटेल, 8 चिया पसल छ, 129 घरधुरी मध्ये 44 घरधुरी त प्रत्यक्ष रूपमा पर्यटनबाट लाभ लिइरहनु भएको छ। त्यो बाहेक त्यहाँ यात्रा गुम्बा सङ्कलन गर्नुहुन्छ, कति व्यक्ति त यासकमा मात्रै सङ्कलन, त्यो पनि प्रकृतिमा आधारित प्रडक्ट हो एउटा, सङ्कलन गर्न आउनुहुन्छ भन्दै वर्षको एउटा व्यक्तिले 7 लाखदेखि एउटा घर परिवारले 7 लाखदेखि 15 लाख चाहिँ यासा गुम्बाबाट मात्रै बिक्री गरिन्छ भनेको त्यति तहसम्म चाहिँ यसले चाहिँ भनौँ न स्थानीय समुदायहरूको आयोजनलाई टेवा पुरेको छ र गाउँमा फर्किने वातावरण पनि यसले चाहिँ बनाएको छ। अब यो उदाहरण त अब हजुरले अरू भनौँ न हाम्रा नजिक भएका गाउँहरूमा जानुभयो, यो देख्नुहुन्छ, जस्तो अब घले गाउँ एउटा स्मार्ट स्टार भिलेजको रूपमा अगाडि बढेको छ। अहिले घानेरको पर्यटन, घानेरमा नेपालीहरू मात्रै 70,000 भन्दा बढी नेपाली पर्यटक जानुहुन्छ घानेरमा, जहाँ कि सिक्लेसमा 40,000 भन्दा बढी पर्यटकहरू जानुहुन्छ। अन्नपूर्ण बेस क्याम्पमा मात्रै झन्नै 12,000 भन्दा बढी नेपाली पर्यटक जानुहुन्छ, मर्दी हिमालमा झन्नै 15,000 भन्दा बढी नेपाली पर्यटक जानुहुन्छ। नेपालीको पनि आकर्षणका केन्द्रबिन्दुहरू चाहिँ पर्यटकीय क्षेत्रहरू भएका चाहिँ छ, जसले अब एक प्रकार स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुगेको छ भने अब भनौँ न व्यक्तिले प्रकृतिसँग रमाउने एउटा वातावरण पनि बनाइराखेको छ। समग्र रूपमा जुन अन्नपूर्ण संरक्षण क्षेत्रले गरेको कामहरूको बारेमा जुन जानकारी गर्ने तपाईँको जुन यो एफएम प्रोग्रामबाट मौका दिनुभयो, यसप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यो हामीले यो संरक्षणलाई यो त हुन त वातावरणसँग पनि रिलेटेड चिज हो, यसले हामीले अर्थतन्त्रसँग जोडेर जीविकोपार्जनमा पनि ठुलो टेवा पुर्याउन सक्छौँ। र म सम्पूर्ण जुन श्रोताहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले पछिल्लो समय जुन जलवायु परिवर्तनबाट परिरहेको असर छ यसबारेमा सचेत हुने, जान्ने, बुझाउने र संरक्षणमा सबैलाई सहभागी हुनुको लागि अनुरोध गर्छु।
1: समयका लागि धेरै धन्यवाद छ, समयको लागि। आज हामीले छलफल गर्यौं, भनौँ न हरेक हिसाबले भनौँ, पर्यटन क्षेत्रको हिसाबले, जैविक विविधता अथवा त्यहाँ रहेका हाम्रा वनस्पतिहरू संकलनको हिसाबले भनौँ, जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्यापले गरिरहेका गतिविधिहरूलाई समेट्ने कोसिस गर्यौं। यो छलफलमा सहभागी हुनुभएकोमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्यापका प्रमुख डाक्टर रविन कडरियालाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकाल दिनु पर्यो
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
1: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9847285575 9807159 9507325575
4: आयो है मासू ताजा मासू

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट
2: स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170714।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5551-071, 9807-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
4: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811-62-983, 9855-52-855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
5: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दावासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
6: मोबाइल नम्बर 9846-59581,
5: 9116-15475।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846-00851।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806535480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165747668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न 5 बुँदे प्रतिबद्धता, सरकार चिकित्सक संघ सहमति, आजदेखि अस्पताल खुल्ने। विराटनगर विमानस्थलबाट काठमाडौँ पठाउन लागेको पार्सलबाट लागू औषध बरामद, कपिल वस्तुमा टिकट ठक्करबाट पैदल यात्रीको मृत्यु। र आज पनि कोशी बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। अब सुनौ पूरा समाचार। दुई समुदायको असमझदारीका कारण भएको आइतबार रातीदेखि तनावमा रहेको सुनसारीको दक्षिण क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायम राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुलदंगाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवांछित गतिविधि रोक्न सबै पक्षले आफ्नो भावबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। आक्रोश र प्रतिशोधको भावनाभन्दा संयम, विवेक र संवाद मार्फत सामान्य समाधान गर्नुपर्नेमा जोड़ दिँदै सबैलाई संयमित रहन आग्रह गरिएको छ। सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन, आधिकारिक सूचना मात्र विश्वास गर्न र अफवाहको पछि नलाग्न पनि अनुरोध गरिएको छ। यस्तै प्रमुख राजनीतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपील गरेका छन्। कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरूका लागि राहत प्रदान गर्ने निर्णय पनि गरेको छ। नेपाल चिकित्सक संघ र सरकारबीच 5 बुँदे सहमति भएपछि डाक्टरहरूको देशव्यापी आन्दोलन फिर्ता भएको छ। वीरगंजको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्ति विरूद्ध कानूनी कार्यवाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिए तत्काल स्वास्थ्य सेवा पुनसञ्चालन गर्ने निर्णय गरेको हो। सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था संरक्षा ऐन 2066 दफा 2, 6, 2, 3 र 15 तथा मुलुकी प्राधिक संहिता 2074 दफा 232 र 33 संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संसद अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ। सहमति अनुसार सरकारले उपभोक्ता संरक्षण ऐन 2075 रहेका स्वास्थ्य सम्बन्धी प्रावधान संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति 7 दिनभित्र गठन गर्नेछ। साथै संघसँग यसअघि भएका सबै सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न 3 दिनभित्र अर्को समिति गठन गरिनेछ। स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्नका लागि पनि कार्ययोजना तयार गरिने र कार्ययोजना कार्यान्वयनका लागि नेपाल चिकित्सक संघको सहकार्यमा कार्यदल गठन र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमति पत्रमा उल्लेख छ। डाक्टरहरूको आन्दोलनका कारण अस्ति र हिजो अस्पतालमा उपचार गर्न भएका बिरामी स्वास्थ्य सेवाबाट वञ्चित भएका थिए। विराटनगर विमानस्थलबाट काठमाडौँ पठाउन लागि एउटा पार्सलबाट प्रहरीले 18.48 ग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर बरामद गरेको छ। बुधबार साँझ विराटनगर महानगरपालिका 9 महेन्द्र चोक स्थित एक्सप्रेस कोरियर मार्फत पठाउन लागि स्पोर्ट्स सुजलाई एक्सरे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताको सोलभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको मोरङ प्रहरीले जनाएको छ। घटनाकोमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगर 5 का 24 वर्षीय सुशान्त खड्कालाई पक्राउ गरेको छ। उनी पार्सल विमानस्थलमा पुर्याउन पुगेका थिए। प्राथमिक अनुसन्धान अनुसार उक्त पार्सल विराटनगरका राघव झाले काठमाडौँ पठाउन लागेकोले खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको खोजी जारी छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी महेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको पनि बताइएको छ। कपिलवस्तुको शिवराज नगरपालिका 5 दक्षिण रहट कोलमा टिप्परको ठोकरबाट एक पैदल यात्रीको मृत्यु भएको छ। अन्दाजी 45 वर्षीय पुरूषको शनाखत हुन बाँकी छ। गैराती करिब 11 बजे टिप्परको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटलमा उपचारका क्रममा गैराती 1:30 बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिल वस्तुले जनाएको छ। सञ्जीवनी चोकबाट दक्षिण रहट कोलबाटना 8-63 नम्बरको टिप्परले ती पैदल यात्रीलाई ठक्कर दिएको थियो। टिप्पर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कपिल वस्तुमा हिजो मात्र ट्रकको ठक्करबाट 3 जनाको मृत्यु भएको थियो।
अब खेलकुदको समाचार आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग

संसार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न पाँच बुधे प्रतिबद्धता, सरकार र चिकित्सक संघले सहमति, आजदेखि अस्पतालहरू खुले। विराटनगर विमानस्थलबाट काठमाडौँ पठाउन लागि पार्सलबाट लागू औषध बरामद, कपिल बस्तीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु। र आज पनि कोशी बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। रेडियो सुपरताल तार पारेको बिहान 9 बजेको खबर संघालाको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर, साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 6 बजे खबर संघाला आउनेछ। हामी सफलताको पाइलामा के भन्नु भए सुन्न सक्नुहुन्छ। कार्यक्रम लोक चौधरी रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो
6: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60 दोस्तीटु मिट।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560 60127 र 98038 21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000।

0: मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा को लगी वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
2: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: ए हेर्नुस् त यो समाचार त कस्तो असम्भवको छ शेयर गर्दिन कि क्या हो
4: पख्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार सञ्चार संस्कृति अपनाऊ
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: नमस्कार, म गायिका सीता परियार। तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-57-9-15।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा। हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: हेलो
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
3: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334. खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
1: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
0: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
1: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
0: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856020325 9806535480 साथै आयएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615747668 मोबाइल नम्बर 9850628104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0615201179

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो है।

0: जस्तो छैन यहाँ।
1: शहरमा भिड छ मान्छे अकेला, टेन्सन गर्मी ठेलम ठेला, हर कोही जिन्दगी से धकेला, सानो बातमा ठुलो झमेला।

0: हेलो
1: सुनिता,
0: हजुर सुन है कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-57-9015।
7: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुन

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860-28575 9860-15947 9850-32575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9840-66-642 9860-41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161-544-737 मोबाइल नम्बर 9856-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासपारमा।
5: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840-20-127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615-55-3050 0615-589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हामी यो संसार छोडेपछि यसै परिवारको जोडी भएर बस्ने है।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटो कपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-2225, 98-560-26-110।
5: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
6: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्षी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
5: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
7: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
5: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1100, 98-28-84-20-20। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9560214040 9560607127 र 9808214140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट स्टप।
2: आहा, मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम। सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581
2: 98161 5475।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।

0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मास पार श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860309362 9560334 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
1: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530050, 0615589848।
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
4: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ
5: नि, घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियाङ चौक। फोन नम्बर 061-5141-984, 5141-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-5525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सियाङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: 발달 엄청하게 잘해 세배 전에 오는 차 내가 첫 발달 듣는 몰라요
1: 레디오 첫 발달 엑시핀 더 플러 4메가헐
2: 듣는 몰라요

0: हामी जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807154, 9557325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9850302325, 9806535480। साथै आयस पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दोकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165175
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: 留着。这个咋呢？
1: 有你有你爸爸已经住的你爸爸。
0: 啊你还没什么一个咋呢 ？Radio Safoda 103.4 MHz。

pushing.

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथ

अब सफलताको साथमा नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा।

0: 여자안씻었잖아
1: 요니요니바바이긴주던요바바
0: 아니하미서베이거잖아라디오서포바 103.4 MHz

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन

0: खुट्टा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 50 9852127014

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864041081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9856023461 9826908।

0: म यो मान्छेसँग बस्न सक्दिनँ श्रीमान।
1: म पनि योसँग बस्न सक्दिनँ श्रीमान।
0: तिमी त किन बस्ने र?
2: यो तपाईँहरूको घर होइन, सम्मानित अदालत हो। अलि सभ्य भएर प्रस्तुत हुनुहोस्।
3: देख्नुभयो श्रीमान, उहाँले यस सम्माननीय अदालतमा त यो हैकम गर्नुहुन्छ भने घरमा आफ्नो श्रीमतीलाई कस्तो हैकम गर्नुहुन्छ होला श्रीमान।
2: वकिल साहब एकछिन, पहिला उहाँहरूलाई शान्त भएर आफ्नो कुरा राख्न दिनुहोस्।

0: आज म एकदम धेरै खुसी छु। आज मैले मुभी साइन गरेँ नि। तिमी खुसी छैनौ?
1: छोड मलाई।
2: यो के गरेको पागल भयो तिमी?
1: कहिले सुटिङ, कहिले मिटिङ, कहिले के, कहिले के, अब तिम्रो मात्र चल्ने हाम्रो लागि कोही टाइम। तिमीलाई थाहा छ आज हाम्रो छोराको बर्थडे हो, थाहा छ तिमीलाई?
0: बाबु मलाई माफ गरिदेऊ।

0: यही आउने टाइम तिम्रो? आज कुन चाहिँ हिरोइनसँग डेट थियो?
1: जहिले शङ्का जहिले शङ्का, म थाकिसके, म हिट आर्डर गर्न चाहन्छु, तिमी किन बुझ्दैनौ?
0: यही त तिम्रो समस्या छ, जहिले आफ्नो बारेमा मात्रै सोच्छ, हाम्रो बारेमा कहिले सोच्ने तिमीले?
1: दिन रातमा म नि हाम्रो भविष्यको लागि म काम गरिरहेको छु, तिमी किन बुझ्दैनौ?

0: 我这原来有这感觉，这就把你搞得好给你呢。अब एउटा बच्चालाई स्कुल पढाइ लिएर आऊ भनेको थिए, त्यो पनि गर्न सकेन हैन। छोड मलाई, तिमी यही भए पुग्यौ। मैले मैले यस्तो पारल किसान कसरी बस्ने? हामी सक्दैनौ तिमीसँग बस्न।
1: मम्मी मलाई किन लिन नआए?
0: बाबु मेरो बच्चा अब सधैँ नआउँछ।
2: बाबु

0: अब हेर्दा हेर्दै घरमा केटा बोलाउन थालिस लाज लाग्दैन
1: अब हुँदा हुँदा हात पनि छोड्न थाल्यो होइन तिम्रो घरमा मलाई एकछिन पनि बस्नु छैन अब
2: मामु हामीलाई छोडेर नगइस् न

तपाईँहरूले छुट्टिने निर्णय गर्नुभयो, छुट्टिनुहोस्। मलाई भन्नु केही छैन, तर तपाईँहरूसँग एउटा अबोध बालक छ। त्यो बालकलाई कोसँग राख्नुहुन्छ, आमासँग कि बाउसँग? त्यसैले यस अदालतमा त्यो अबोध बालकलाई पेश गरियो।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियोले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-6127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त,

0: सम्पर्क नम्बर 9856722151 9450505251।
1: हेलो
2: हजुर, सधैँ कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
1: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लेढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061587915।
0: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705055007 मुन्सरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

पैसा रहेछ यही कुरेर बैस गएछ आफू भने भन्दै बसे जे छ सैछ हेर्दा हेर्दै आयो अहिले बुढेसकालले घेरी आफ्नो भने पैसा बाहेक सबै

मेरै बैसा गैछ आफू भने भन्दै बसे जे छ सही छ सीमा बेच्ने भन्दै हिँड्छन् भागमा सुन छैन मै दुखीको बिहान बेलुका

0: सोच्छौ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825127014
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 0168576110 प्रोप्राइटर मनोज बास्तुला 9560222625 9560226110
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165746068 मोबाइल नम्बर 9850628104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
6: मैले नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0165149485 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0165259004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्तीटु मिट सप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

Bakilal Esports, Buddha Bishal Bazar, Sibbe Junga Pokhara, Shampuna Kisimka, Khelkudka Samagri, Wholesale Tha Khudra Bikri Garine Thau, Bibhinna Deshka Jersey Haru, Supath Mulyama Paincha, Aafulai Man Parne Deshko Jersey Ka Lagi, Samjhnuhos, Bakilal Esports. Proprietor Mohan Kumar, Sampark 98162-69983, 98552-55855. Samjhnuhos hai, Bakilal Esports, Buddha Bishal Bazar. स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0175707636 98560-20325 98086-35480 साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860410081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: तामा पीतल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9847020127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0165707636 9856020325 9806535480। साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60 दोस्तीटु मिट्स।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 98460008 51।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियोले त्यही लगातार गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष

तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौँ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौँ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू
1: ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
2: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
4: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
5: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
6: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
5: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
7: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530501589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: बस्ने गोठा

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860-28575 9860-15947 9860-32575।
3: तँ के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9802521714।
5: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तितु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97650 59 60। दोस्तितु मिट छ।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 कर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: भाई को विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: आ दाई पनि कति आत्तिनु भएको? सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 98560 32717 र 98460 55079।
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: বাকিলাল স্পোর্টস দুগ্ধ বিশাল বাজার চিপেডুঙ্গা পোখরা সম্পূর্ণ কিসিম কা খেল কা সামগ্রী হোলসেল তথা খুদ্রা বিক্রি গরিনে ছাও বিভিন্ন দেশ কা জার্সি সুপথ মূল্য পাইন আপুলাই মন পড়ে দেশ জার্সি কা লাগি সমজন হোস বাকিলাল স্পোর্টস প্রোপ্রাইটর মোহন কুয়ার সম্পর্ক 9816 65 983 98 5 50 55 855 সমজন সাই বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98 5 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
5: हेलो
6: हजुर
5: सन्चै कस्तो छ हजुरलाई
6: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
5: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
6: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
7: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टलको व्यवस्था पनि रहेको छ
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
8: फोन नम्बर 061-57-9-15
10: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851
11: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
12: होइन के भन्छ यो रेडियाले
11: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
13: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
14: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
13: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
15: कन्ट्याक्ट 0615550500 0615589848
13: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।